0: you are eating something very special, very
1: Bilkul.
0: Good. You don't show it off to your neighbor so that they don't feel it inside that they are having a very good food or having a very, good time with the whole family.
1: ताकि उनको महसूस ना हो,
0: उनको inferiority complex
1: हाँ,
0: ना feel हो.
1: ताकि उनको कुछ महसूस ना हो, उनको कोई दुख ना हो, उनको तकलीफ ना हो. हमें तो ये भी हुक्म है कि अपने मतलब अब हमारे ऊपर तो पड़ोसियों का इतना ज्यादा हक है कि हमारे शोर से वो तंग ना हो, हमारी किसी हरकत से उनको कोई परेशानी ना हो, जहां तक हो सके हम उनका ख्याल रखें, क्योंकि ये सारा हमारे मजहब का हिस्सा है. तो यस, फैमिली और फ्रेंड्स आर वेरी इंपॉर्टेंट. नबी पाक सल्लल्लाहु अलैहि वसल्लम, बीबी आयशा की जो सहेलियां थी उन तक भी, उनके उनकी दोस्तों तक भी वो उनको गिफ्ट्स भिजवाते थे. ये तो हमारे हदीस में भी है कि वो उनको तोहफे भी भिजवाते थे, उनको चीजें भिजवाते थे, उनको वेलकम करते थे. तो पड़ोसियों का और दोस्तों का तो बहुत हक है, और यही पड़ोसी और यही दोस्त होते हैं जो हार्ड टाइम्स में आपके साथ खड़े हो जाते हैं. और अगर आप बहुत लकी हैं और आपको बहुत ही सिंसियर फ्रेंड्स मिल गए हैं, तो अगर आप सिंगल पेरेंट हैं तो देन दोस फ्रेंड्स एंड नेबर्स आर योर बैक सपोर्ट, योर बैकबोन. आपको खड़ा करने में ये बड़ा हेल्प करते हैं.
0: तो देखिए, दिस इज द रीजन के हमारा मजहब भी हमें हुकूकुल इबाद का जो है वो बहुत ज्यादा दर्स देता है कि ये हुकूकुल इबाद ही हैं. लोगों के साथ अच्छे ताल्लुकात रखना, लोगों की तकलीफ में उनका साथ देना, जो एक अच्छा इंसान बनाने में, क्योंकि अ पर्सन इज व्हाट इज हिज एनवायरमेंट इज अबाउट. तो आपके अगर एनवायरमेंट में अच्छे लोग हैं, सपोर्टिव, सच बोलने वाले, अपना लेन देन अच्छे से करने वाले, तो इट मीन्स दैट यू आर गोइंग टू लर्न फ्रॉम देम. यू आर ऑलवेज लर्निंग फ्रॉम योर एनवायरमेंट. इफ यू आर देयर इज अ वेरी ओल्ड कोटेशन दैट वी ऑलवेज कम अक्रॉस, इफ यू आर हैविंग फ्लावर्स इन योर फेस्ट यू आर गोइंग टू यू विल स्मेल लाइक फ्लावर्स द होल डे, बट इफ यू जस्ट टच द कोल यू कांट गेट रिड ऑफ दैट यू नो ब्लैक कलर फॉर द होल डे लॉन्ग.
1: Because
0: so it's the company that you are sitting in, it's the people that you are meeting up with.
1: बिल्कुल इसमें सही है. इसीलिए कहते हैं ना कि पड़ोसी तो चलो मिल जाते हैं, साथ वाला घर है, अब हम निकाल भी नहीं सकते. लेकिन ये है कि दोस्ती बहुत एहतियात से करनी चाहिए, बहुत सोच समझ के करनी चाहिए, क्योंकि व्हाट आवर फ्रेंड्स आर वी आर. जो हमारे दोस्त होते हैं हम वैसे होते हैं. अ मैन इज नोन बाय द कंपनी ही कीप्स. जो हमें किसी सूरत में जज ना करें. आपको होता ये है कि बाज़ औक़ात आप दोस्तियां करते हैं, लेकिन कभी कभी आप किसी गलत बंदे से भी दोस्ती कर लेते हैं. तो मेरा तो ये ख्याल है कि अगर आगा गलत बंदे से दोस्ती हो जाए तो जितनी जल्दी हो सके उसे जान छुड़ानी चाहिए. क्या कहती हैं आप?
0: ऐसा ही है. जब आप यू ऑलवेज फॉलो व्हाट यू आर यू हैव बीन टोल्ड अबाउट योर फैमिली, आपको आपकी फैमिली अच्छे का भी बताती है, बुरे का भी बताती है. तो कीप योर सेल्फ, स्टिक टू दोज गुड मॉरल्स, गुड प्रीचिंग्स एंड कीप योर self integral to your family. That is very important. So there is one more trend that we have seen in last couple of decades, that immigrants like us, they move to European countries and then USA and Canada, and the result of which is one of the results is the interculture marriage.
1: Bilkul, ye bhi hota hai. अब क्या कहते हैं इसमें, मैंने बल्कि खुद देखी हैं बहुत सारी, मेरी फैमिली इसमें भी हैं और मैंने बहुत सारे दोस्तों में भी देखी हैं. मेरी एक फ्रेंड है वो पाकिस्तान से, मैरिज उनकी चाइनीज से हुई है. तो टोटली दो डिफरेंट, यानी ईस्ट वेस्ट वाला हिसाब है वहां पे. तो दे हैव सो मच इन द बिगिनिंग एक्चुअली दे बिकॉज शी डिडंट नो मच ऑफ चाइनीज एंड ही डिडंट नो मच ऑफ इंग्लिश, सो दे वर कम्युनिकेटिंग इन साइन लैंग्वेजेस. तो उनके इतने मजे मजे के इशारे होते थे, साइंस होते थे, खाना खाने के, मिलने के या जाने के या बाजार जाने के. तो यस, देयर आर लॉट्स ऑफ फैमिलीज,
0: बट गूगल ट्रांसलेट हैज मेड एवरीथिंग सो इजी.
1: बट बिफोर गूगल ट्रांसलेट इट वॉज लाइक लिटरली इशारों की ज़बान होती थी,
0: साइन
1: लैंग्वेजेस होती थी.
0: एंड द मोस्ट इंटरेस्टिंग एस्पेक्ट, देर आर सो मेनी इंटरेस्टिंग एस्पेक्ट्स टू दिस टाइप ऑफ मैरिजेस, बट आई वुड से ان مائی اوپینین کہ جب ان کے بچے دے گرو اپ ان ڈفرنٹ کلچرز two different cultures, two, three different languages. So they are already becoming exposed to a very, you know, greater part of the world. تو ان کے پاس کتنی اپرچونیٹیز ہیں with all two, three languages that they speak.
1: بالکل اس میں کوئی شک نہیں. اب جس طرح میں نے کہا کہ میری فیملی میں بھی بہت ہیں, انڈیا سے بھی ہیں, فلپائنس سے بھی ہیں, پورتوریکنس بھی ہیں, چائنیز بھی ہیں. تو جب ہماری فیملی اکٹھی ہوتی ہے تو وہ ایک نہیں ہوتی کھچڑی پکی ہوئی, آلو بھی ہے, مٹر بھی ہے, پیاز بھی ہے, تو وہ ہر طرح کے فلیورز اکٹھے ہو جاتے ہیں. اینڈ آئی ایم لکی ٹو ہیو وٹنس سو مینی کلچرز.
0: And you know, and you get to know their cuisines, you get to know their the cultures, the way they dress up,
1: exactly.
0: The way they celebrate their
1: festivals, different festivals,
0: and their national festivals, and how do they do their cultural festivals and then their religious festivals.
1: Bilkul.
0: It's so interesting.
1: Ab aap dekhiye na, اب جو میری فرینڈ ہے جس کی میں بات کری ہوں کہ وہ چائنیز ہے, تو وہ ہسبینڈ از آلسو لائک چائنیز, بٹ ان چائنیز عید کلچر از ڈفرنٹ اینڈ آورز از ڈفرنٹ. تو ان کا بھی یہ ہوتا ہے کہ ان کے گھر بھی جاؤ تو دو ڈفرنٹ کلچرز پل رہے ہوتے ہیں, ٹھیک ہے. اینڈ اٹس ریلی نائس کیونکہ آپ ایک, ہم تو صرف ایک اپنا طریقہ کرتے ہیں نا, سوئیاں پکائیں, نماز پڑھی, گلے ملے, بچوں کو عید دی, تو ان کا بھی ہوتا ہے لیکن ان کو تھوڑا سا ڈفرنٹ ہوتا ہے, تھوڑا سا ڈفرنٹ سیٹ اپ بھی ہوتا ہے, تھوڑا ڈفرنٹ وے بھی ہوتا ہے. تو اسی طرح اگر آپ کسی اور کلچر میں جائیں تو بچے دو دو عیدیاں دو دو مختلف اسٹائل سے مناتے ہیں, شادیاں دو ڈفرنٹ طریقوں سے ہوتی ہیں. تو یہ بیوٹی ہے, لیکن ان سب چیزوں کو ایک چیز کنیکٹ کرتی ہے, وہ ہے فیملی, ٹھیک ہے. یہ ایک فیملی بن رہی ہے نا, جب آپ شروع کریں حضرت آدم علیہ السلام سے, تو اللہ تعالیٰ نے بھی سب سے پہلے ایک فیملی ہی کریٹ کی تھی. حضرت آدم علیہ السلام آئے, پھر بی بی ہوا آئی, پھر ایک فیملی بنی, پھر قبیلے بنے, پھر ان قبیلوں کے پھیلاؤ سے ملک بنے, اور پھر ایک دنیا آباد ہوئی. تو فیملی کا اگر ہم کانسیپٹ دیکھیں تو یہ تو حضرت آدم سے شروع ہوا ہے, ٹھیک ہے, اور یہ رہتی دنیا تک رہے گا.
0: بالکل. اینڈ آن اے ویری لائٹر نوٹ, فیملی از ویئر لائف بگنز اینڈ دی لانڈری نیور اینڈز.
1: اس میں تو ہے فیملی ہے تو سب کچھ ہے. تو اگر ہم دیکھیں تو چاہے کوئی بھی فیملی ہو, نیوکلیئر ہو, سنگل پیرنٹ ہو, ملٹی کلچرل ہو, ملٹی فیتھ ہو, کوئی بھی ہو, فیملی از فیملی.
0: تو وٹ ڈو یو تھنک اباؤٹ اسائننگ رولز ٹو فیملی ممبرز, ڈز دس ورک؟ یا
1: بالکل
0: ہم یہ کہیں کہ یہ سیمیٹری نہیں ہونی چاہیے, یا پھر رولز اسائن نہیں ہونے چاہیے, یا پھر
1: اگر آپ رول اسائن کی بات کرتی ہیں نا, تو جہاں تک میرا خیال ہے آپ کسی کو بٹھا کے ڈیوٹیز نہیں دے سکتے ہیں. اٹس مور آف ریئلائزنگ, ٹھیک ہے. آپ جب ایک فیملی بنی ہے, ہسبینڈ اینڈ وائف ہے, ٹھیک ہے, اب آپ لکھ کے تو نہیں دیں گے تم نے یہ کرنا ہے, میں نے یہ کرنا ہے, تم نے یہ کرنا ہے, میں نے یہ کرنا ہے. وہ یہ ہوتا ہے کہ جب دونوں پارٹیز ریئلائز کریں کہ دیکھو ہم نے اس کی ہیلپ کرنی ہے یا میں نے اس کی ہیلپ کرنی. یوزلی یہ ہمارے ہاں ایک کلچر سیٹ اپ ہے انفارچونیٹلی کہ مین آر لائک ٹریٹڈ, دے آر لائک کنگس,
0: ٹھیک ہے, ہیڈ آف دا فیملی.
1: نہیں, دے ہیو, آئی ٹوٹلی اگری. Even in Quran and even in our religion, men are one step ahead of women. And I totally suspect that. ٹھیک ہے, اللہ تعالیٰ نے مرد کو ایک مقام دیا ہے, لیکن اس مقام کے ساتھ ساتھ اللہ تعالیٰ نے اس کے اوپر ذمہ داری بھی ڈالی ہے اپنی وائف کے یا اپنے اسپاؤس کے پرابلمس کو سمجھنے کی. ہمارے نبی پاک صلی اللہ علیہ وآلہ وسلم یہ نہیں تھے کہ صرف پروفٹ تھے, لوگوں کو درس دیتے تھے, ان کو سیدھا راستہ دکھاتے تھے, ان کو آگے لے کے جاتے تھے, وہ اپنی ازواج کے ساتھ گھروں کے کاموں میں ہیلپ بھی کراتے تھے. بی بی عائشہ سے بہت محبت کرتے تھے, ان کے کئی کام بھی انجام دیتے تھے. سو یہ تو بات ہوتی ہے میوچل انڈرسٹینڈنگ کی, ٹھیک ہے. جب آپ فیملی کریٹ کر رہے ہیں تو آپ اس فیملی کی ریسپانسبلٹیز بھی شیئر کریں نا.
0: بٹ وٹ اباؤٹ دا تھنگ دیٹ وین یو آر براٹ اپ ان ا سرٹن کلچر جہاں پر دا مین آر ناٹ, یو نو, دے فیل اشیمڈ آف
1: ان دی کچن
0: ڈوئنگ اینی ہاؤس چورز
1: اینڈ
0: تھنگز لائک دیٹ, اسپیشلی ان دی ساؤتھ ایشین کلچر.
1: بالکل, یہ ایسے ہی ہے. آئی تھنک اٹ موسٹلی گوز ٹو دا وومن. اب آپ کو بڑی انٹرسٹنگ بات بتاؤں, اگر ہم تربیت کی بات کرتے ہیں تو اس میں زیادہ آتا ہے ہاتھ مدرس کا, ٹھیک ہے. اگر مدرس اس تربیت کو کریں گی جو کہ اسلامک پوائنٹ آف ویو ہے, جس میں کہ شیئرڈ ریسپانسبلٹیز ہیں, ٹھیک ہے, تو اس صورت میں تو پھر آپ کہہ سکتے ہیں نا کہ ہماری ہی غلطی آتی ہے. کہ ہم نے اچھی تربیت نہیں کی, ٹھیک ہے. تو اس صورت میں پھر اگر ہم اس طرح سے بات کریں تو پھر سب سے پہلے ہمیں اپنے بچوں کو سکھانا پڑے گا, اسپیشلی بیٹوں کو responsibilities share کرنے کی.
0: I would say it is the need of the day that they, the mothers raise their children, especially boys like that.
1: ایسا ہے کہ ہمارا یہ بہت لانگ ہے ڈسکشن, ڈسکشن بھی لانگ ہے, بہت ساری ہے, اس میں بہت ساری چیزیں بھی ڈسکس کرنی ہے, لیکن ہمارے پروگرام کا وقت اب ختم ہوتا ہے
0: اور آپ کو ہم ایک منی ریفلیکشن کے ساتھ چھوڑتے ہوئے جا رہے ہیں. آپ اپنی فیملی میں کس چیز کے لیے شکر گزار ہیں؟ What is one thing that you are grateful about your family? Think and
1: appreciate.
0: Because even in Quran it is said that if you are grateful, I will surely increase you. If you are grateful about something, Allah is going to increase that certain thing in within you or with your family, whatever it is. اس کے ساتھ ہی ہم آج کے پروگرام کا جو ہے وہ وائنڈ اپ کرتے ہیں. اور
1: اگر آپ کے کوئی بھی سوال ہے, سجیشن ہے, یا کوئی بھی چیز آپ ہم سے شیئر کرنا چاہتے ہیں تو پلیز ڈو فیل فری ٹو کانٹیکٹ اس آن دی ابو نمبرز
0: 0777-9481-822. اس کے ساتھ ہی انٹل نیکسٹ ٹائم اسٹے کائنڈ, اسٹے کنیکٹڈ, اینڈ ریمبر ہوم از ناٹ اے پلیس, اٹس دا پیپل.
1: Exactly. اور میری طرف سے افشا عرفان اور حاجہ طلال کی طرف سے اللہ حافظ.
2: اس کے بعد پروفیسر مسعود اختر ہزاروی صاحب کا پروگرام صدائے تکبیر پیش کیا جا رہا ہے. مزید نشریات کے لیے سنتے رہیے انسپائر ایف ایم 105.1.
3: Have you ever asked yourself what you want to become? If you are unsure what to do after school, Barnfield College will help you. Whether you want to learn a trade or go to university, you will find a course that transforms your ambitions into a career. Visit our campus from GCSE Results Day to begin your journey. With our support network and employer connections, Barnfield will set you on the path to becoming you. Find out more at barnfield.ac.uk. Barnfield College. Get September ready.
4: Did you see that guy on TV?
5: What, that No Comment guy?
4: Yeah, he was sick. What was his name?
5: I think it was Atiq Malik.
4: Yeah, Atiq Malik of Liberty Law Solicitors. Atiq Malik heads up the criminal law team at Liberty Law Solicitors, specialising in everything from serious crime down to road traffic offences.
6: To find out more or for a free telephone consultation, call 01582 459955.
4: Liberty Law, there when you need us most.
7: A large and elegant wedding and events venue in the heart of Luton, catering for up to 1,200 guests with a 5-star food hygiene rating, plenty of parking, bridal suite, family rooms and prayer facilities. Crescent Hall's the perfect venue for your wedding, events, parties and conferences. We have some great offers for summer. Contact us to find out more. Call 01582 723386, email bookings at crescenthall.co.uk or search for us online and social media. Crescent Hall Luton. Conditions apply.
8: Looking for a school where your child can grow, achieve and feel truly supported in an Islamic setting? Oakwood Primary School and Nursery in Luton provide a caring, nurturing environment rooted in strong Islamic values. Our dedicated staff guide students spiritually and academically, helping them build confidence and a real love of learning. We're proud of our excellent inspection reports and the best Key Stage 2 SATS results in Luton, reflecting Oakwood's commitment to high standards and exceptional outcomes. Find out more at oakwoodprimary.co.uk.
9: Central Bedfordshire College is now enrolling for accredited adult courses starting in September 2026. We're offering childcare, ESOL, English and Maths, employability and teaching assistant courses in Luton. Visit us at the Dallow Road Centre, LU11TB, or the Thrive Hub on Upper George Street, LU12QX, every Wednesday between 9 a.m. and 3 p.m. from the 26th of August, and we can help you apply. Apply now to support your future career prospects by gaining lifelong qualifications.
10: Imagine facing a brutal winter without shelter and under constant attack. From the flood victims in Pakistan to the refugees from Syria, Yemen and Gaza, Families Relief is distributing essential winter aid worldwide to help the poor and needy with poverty, disease and basic necessities. Together, we can save lives. Donate now by calling 0114-365-4454 or visit familiesrelief.org.uk. Act now to make a difference.
11: خوشحال رہے, कुछ लोगों ने फ्रॉड का एक नया तरीका अपना लिया है। वो आपके घरों पर इंस्पायर एफएम और दिगर चैरिटीज के नाम पर चंदा मांगने आते हैं। इनको कुछ भी देने से पहले इनका आईडी कार्ड या फिर इस चैरिटी से रब्ता करके तसल्ली कर लें कि कहीं आप गलत शख्स को रकम तो नहीं दे रहे। इंस्पायर एफएम कम्युनिटी अवेयरनेस मैसेज।

0: انلائٹنڈ. یہ بھی جتنی آپ نے مجھے دو مختلف سچویشن اور پرابلمس بتائی ہیں, اس میں کہاں آپ نے ہیلپ کہاں سیکھ کی ہے میری؟ آپ نے مجھے ایک سچویشن بتائی ہے اور میں نے آپ کو بتایا برین ایسے کام کرتا ہے, سوسائٹی ایسے کام کرتی ہے, کنڈیشننگ ایسے کام کرتی ہے, اور اس کے بعد یہ چیز اس طرح اس کو فگر آؤٹ کرنے کی کوشش کریں گے تو اس میں بہتر ہوگا. اس میں ہیلپ کہاں آپ نے سیکھ کی جو آپ اکثر کہتے رہتے ہیں کہ مجھے ایسا فیل ہوتا ہے؟ یہ بھی ہماری کنڈیشننگ ہے, پٹھان ہونے کی وجہ سے, سکھ ہونے کی وجہ سے, مرد ہونے کی وجہ سے, کہ بھائی مرد کو درد نہیں ہوتا, مرد کبھی روتا نہیں ہے, مرد کسی کے پاس ہیلپ کے لیے نہیں جا سکتا, اور مرد بیچارہ اتنا ہی معصوم ہے جتنی عورتیں ہیں. برین جو ہوتا ہے نا اس کو نہیں پتا آپ مرد ہیں یا عورت ہیں, یہ لوگوں نے کنڈیشن ہم کو کر دیا ہے. تو اس کنڈیشننگ سے ہم نے باہر نکلنا ہے. کوئی کسی کی مدد نہیں کر رہا, نہ کسی کو کسی کی مدد کی ضرورت ہے. ہم لوگ صرف چیزوں کو ڈسکس کر کے, یہ جو بھی آپ نے کہا نا ہولڈنگ آن ٹو اسمال لٹل تھنگز اینڈ دے کیپ آن بادرنگ یو اینڈ یو مس دا بگر پکچر, یہ آپ کا نہیں میرا, ہزاروں کا, ہر بندے کا جو اس کو سنے گا کسی بھی جگہ پہ, سب کا یہ مسئلہ ہے. تو آپ صرف اس کو ہائی لائٹ کرتے ہیں. میں بھی اپنی چیزوں کو ہائی لائٹ کرتا ہوں, مجھے جو لوگ ملتے ہیں میں ان کی چیزوں کو بھی ہائی لائٹ کرتا ہوں, کچھ چیزیں آپ اپنی چیزوں کو ہائی لائٹ کرتے ہیں. سو وی جسٹ ہم پرابلم کو ہائی لائٹ کر کے اس کے ارد گرد ایک سچویشن کو فگر آؤٹ کرنے کی کوشش کر رہے ہیں کہ ایسا کیوں ہوتا ہے. اور ایکچوئل میں جیسے میں آپ کو بتا رہا ہوں نا, ایسا ہی نکلے گا. اور آخر میں اگر آپ ان کو کمپارٹمنٹلائز کر کے آہستہ آہستہ, کل 10 سے 15 سیکنڈ ہوتے ہیں جو ریئیکشن جس میں ہمارا نکلتا ہے, وہ 15 سیکنڈ منہ بند رکھنا ہے. وہ 15 سیکنڈ منہ نہیں بند رکھ سکتے تو وہاں سے نکل جانا ہے, وہ کچھ اور کرنے کی کوشش کرنی ہے. جسٹ یہ انسٹنکٹیو جو ایک دم ریئیکشن ہم دینے کی کوشش کرتے ہیں, اس سے بچنا ہے آپ کو. میں خود بچنے کی کوشش کرتا ہوں, لوگوں سے اوائڈ کرتا ہوں, فون کال سے اوائڈ کرتا ہوں, وہ بلڈ ریلیشن سے اوائڈ کرتا ہوں جب تک میں اس موڈ میں اور سچویشن میں نہیں ہوں کہ میں اس قسم کی اسٹوپیڈیٹی لے سکوں اور لائٹ رکھ سکوں چیزوں کو. تو میرا بھی یہی اسٹرگل ہے جو آپ کی اسٹرگل ہے. تو کوئی نہ میں آپ کی ہیلپ کر رہا ہوں, نہ میں آپ کو کوئی ایسا کوئی احسان کر رہا ہوں. تو آپ ان باتوں سے باہر نکلیں گے, آپ آتے جاتے رہیں گے اس طرح اور گپ لگاتے رہیں گے, تو میں یقین سے جو آپ کا کام سالوں میں ہونا ہے نا وہ منتھس میں نکل آئے گا, اور آپ اس آرام سے پھر آپ صرف کنٹریبیوشن پہ دھیان دیں گے.
1: دیکھیے ابھی آپ نے یہ بات مجھے 15 منٹ پہلے بھی بولی تھی, لیکن اگین وہی مینٹل کنڈیشننگ کی بات آ گئی. I'll definitely keep tweaking my mind that I'm not seeking help, we are just discussing. تو یہ بات مجھے اپنی بار بار کرنی بس. ابھی مجھے یہ سمجھ میں آ گیا, یہ جو بھی آپ کو چیز بادر کرے گی نا,
0: مجھے جو چیز بادر کرتی ہے میں اس کو لکھ لیتا ہوں. میں کہتا ہوں کانٹینٹ ہے سیدھا سیدھا. آپ جب کوئی چیز بادر کرتی ہے تو آپ کو لگتا ہے یہ کوئی پرابلم ہے, اب اس کا مجھے مسئلہ حل چاہیے, اب میں اس کے ساتھ فلاں کروں گا. یہ اس سے باہر نکل کر بالکل لائٹ رکھیں خود کو. مجھے جب کوئی چیز میرے دماغ میں آتی ہے جب مجھے بادر کرتی ہے, میں لکھ لیتا ہوں. میں کہتا ہوں یار یہ کمال کون, اس کے بارے میں بات کریں گے. ارد گرد سے لوگ کہتے ہیں اچھا اس کا یہ مطلب ہوتا ہے, ان کو بھی ایسا ہی ہوتا ہے, تو چلو اس کے بارے میں بات کر لیتے ہیں. تو میں بھی ساری اپنی ہی چیزوں کے بارے میں, اور جو چیز مجھے لوگ ملتے ہیں ان سے جب میں باتیں کرتا ہوں تو پوائنٹس بنتے ہیں, اور اسی سے شو بنتا ہے, اور اسی سے یہ نان اسٹاپ ہزاروں گھنٹے بنے. تو آپ نے اس کو اس طرح سے لینے کی کوشش کرنی ہے, اور آپ کو ایک دن پتہ ہی نہیں چلے گا, آپ لائٹر ایز فیدر ہو جائیں گے. آپ کو خود بخود, جس طرح میں چیزیں کرتا ہوں نا, میں جیسے گاڑی بھی ایسے چلانے کی کوشش کرتا ہوں کہ مجھے بریکیں نہ لگانی پڑیں, سپیڈ اتنی ہونی چاہیے, رائٹ لیفٹ بالکل سیم لیس طریقے سے زندگی جینا, سیم لیس طریقے سے رشتے بنانا, اور سیم لیس طریقے سے ہیلنگ کرنا. اس کو بگ ڈیل بنا کے افراتفری مچانا, اور اگر غلطی ہو گئی ہے یا وہی ریئیکشن دوبارہ دے دیا تو اپنے آپ کو مارنا پیٹنا نہیں ہے ذہنی طور پہ یا فزیکلی, یا کوئی چیز اٹھا کر نہیں پھینکنی ہے. اوہو پھر وہی اسٹوپیڈیٹی ہوگی, پھر وہی ریئیکشن ہوگی. اوائڈ کرنا ہے مجھے, اس بندے سے اوائڈ کرنا ہے, سچویشن سے اوائڈ کرنا ہے, اس کو لائٹ لینا شروع کریں.
1: جی سر, میں نے بھی کچھ چیزیں ابھی جب لکھنے کی بات آئی تو میں جب لکھتا ہوں کبھی کبھی میں خود ڈر جاتا ہوں, کیونکہ آبزرویشن از سو پاورفل. اور جو میں نے چیزیں کچھ آبزرو کری ہیں, جیسے ہم مرد اور عورت کی بات کر رہے تھے, میں خود کی ایگزامپل ہی دے سکتا ہوں. دین اگین کچھ دن پہلے ہمارا بچہ, ہی واز آؤٹ سائڈ ان دا واکر, وہ بھاگ رہا تھا, تو میں نے ایک بار دماغ میں بات بھی آئی, لائک آئی شوڈ پٹ سینڈلز آن ہیم, بٹ پھر میں بھول گیا. وہ بھاگتے بھاگتے اس کے ناخون سے خون بہنے لگا, اور پھر جو میں نے اپنے آپ کو پیٹا ہے اندر سے,
0: یہی تو میں کہہ رہا ہوں نا, کیوں پیٹا, دیکھو میں کب سے آپ کو, کتنے سالوں سے میں آپ کو ایک ہی بات کہہ رہا ہوں, اینڈ یو ناٹ ورکنگ آن اٹ, یو آر بینگ ٹو ہارڈ آن یور سیلف, تھنگز ہیپن. نیکسٹ ٹائم آپ کو یہ سوچنا ہے اس کے بجائے, اوہو یار مجھے اس وقت کر دینا چاہیے تھا, اس سے زیادہ ریئیکشن نہیں دینا. اور اگلی دفعہ جب یہ کرے گا, اور تو اس کو آپ نے جو بھی سینڈلز جو بھی آپ کہہ رہے ہو پہنا دینے, ختم. इससे ज्यादा नहीं सोचना आपने, और ये अपने आप को बीट अप करना, आप उस बंदे को मार रहे हो जिसने जिंदगी में कोई काम करना है, उस जहन को मार रहे हो जिसने आगे कोई कुछ सोचने आया, कोई फिगर आउट करना है, जो इंडिपेंडेंट होना चाहता है, जो परेशानियों से निकलना चाहता है, जो मोर रिस्पॉन्सिबल आदमी है, जो बाकी लोगों को भी सीधे रास्ते पर लेके जाना चाहता है, वो अगर अपने आप को ही मारता पीटता रहेगा तो उसने आगे काम खोते तो सिर करना है।
1: वही बात, जब मैं अपने आप को मार पीट रहा था तभी मैं अपनी वाइफ को भी ऑब्जर्व कर रहा था, और मैंने उसको देखा, शी इज सिटिंग देयर काम एंड कलेक्टिवली, वो उसको भी देख रही है, और मुझे हीरा इट्स ओके, वो मुझे बोल हीरा इट्स ओके, रिलैक्स।
0: ये कई मेरे दोस्त भी है ना, कई दोस्त है, मेरा एक दोस्त है उसके साथ में कि वॉक कभी हम कर रहे होते हैं तो कुत्ता कहीं से आता है, वो छलांग मार देता है उसको, मैं कहता हूं भाई, और वो कहता है नहीं नहीं मैं कंफर्टेबल हूं, कंफर्टेबल कहां हूं, छलांग मार के पैर मेरा कुचल रहे हो तुम तो वो, और ये कहते मानते भी नहीं होते ऐसे लोग, बट यू हैव टू अंडरस्टैंड, यू हैव टू काम योर नर्व्स डाउन, इट्स नॉट अ बिग डील अनलेस कोई इतना बड़ा कोई काम हो जाए जो रिवर्सिबल नहीं है, और वो हो जाएगा क्योंकि अगर आप हर वक्त हाई अलर्ट पे रहते हो, हर छोटी चीज़ बिग डील होती है, तो आपके जो पार्टनर्स होते हैं ना, फैमिली के भी लोग पार्टनर्स होते हैं, बिजनेस में भी पार्टनर्स होते हैं, जिंदगी में होते हैं, वो उनको ना, वो भी बेचारे हाई अलर्ट पे रहते हैं और वो हर वक्त आपकी परेशानी लेके बैठे रहते हैं, हालांकि आप वो बनना चाहते हो कि जो दूसरों की रिस्पॉन्सिबिलिटी ले।
1: Exactly.
0: तो ये तो उल्टा चल रहा है ना साइकिल,
1: बिल्कुल उल्टा चल रहा है, और इस बात का दुख बार बार अंदर अंदर खाया जाता है,
0: और दुख नहीं, यही तो मैं आपसे कहता हूँ कि दुख नहीं करना है, उसको फिगर आउट करना है, उसको दुख नहीं लगाना, दुख ये लगाना ओहो फिर वही स्टुपिडिटी, फिर वही बेवकूफी, चलो दोबारा से करते हैं।
1: हाँ जी, अभी मैंने दोबारा फिर करना ये शुरू किया है, लाइक अभी वी आर जस्ट डिस्कसिंग व्हाट आई वेंट थ्रू, और जो स्पेशली व्हाट आई फील इन द मोमेंट, क्योंकि अगेन जस्ट लाइक लास्ट टाइम आई सेड व्हेन यू सिटिंग कामली कलेक्टिवली यू नो एवरीथिंग, आई नो एवरीथिंग व्हाट आई शुड डू, हाउ आई एम सपोज्ड टू डू।
0: आपने एक बात याद रखनी है, मैं अभी काम की बात मुझे ज़हन में आ गई, आप जिंदगी में कभी भी मीनिंगफुल रिलेशनशिप नहीं बना सकोगे, ना किसी मर्द से, ना औरत से, ना बच्चे से, अगर आपका बिहेवियर बाइपोलर टाइप है, एक आप बहुत अच्छे आदमी है, मज़े के आदमी है, कंफर्टेबल, और एकदम आप अप हो जाते हैं, एकदम अप और एकदम डाउन होना जो है ना, ये हमेशा ज़िंदगी में लोगों को आपसे रिश्ते बनाने से दूर रखेगा, आपके ट्रस्ट के ऊपर शक रहेगा, और आप बाकी चीज़ों पर रहेगा कि किसी वक्त कुछ भी हो सकता है, तो इसीलिए आहिस्ता आहिस्ता आप एक चीज़ के बारे में 10 दफ़ा 20 दफ़ा बताते हैं, फिर आप गुस्सा कर रहे हैं या कुछ एक्टिव यू नो हाइपर एक्टिव हो रहे हैं तो वो और बात होती है, लेकिन अगर आप फौरन बगैर किसी रीज़न के, बगैर किसी लॉजिक के एकदम बहुत बड़ा इशू बना दोगे और एकदम उसको नीचे लेके जाओगे, तो लोग आपके इर्द गिर्द अनकम्फर्टेबल और घबराए हुए रहेंगे, और इस तरह वो कभी आपको कंपार्टमेंटलाइज नहीं कर पाएंगे। सो यू हैव टू अंडरस्टैंड दैट कि आहिस्ता आहिस्ता आपने अपने एक्शंस को बिल्कुल ऐसे रफ अराउंड द एजेस हो रहा है काम, इसको स्मूद करना है ताकि आप लोगों से टकराएं तो उनको कॉर्नर आपके कोने ना लगें, आपको रफ अराउंड दिया जाए बिल्कुल आपको, और मीनिंगफुल इतनी आप मेहनत करते हैं, इतने जज्बों से, प्यार से, इज्जत से, मोहब्बत से आप लोगों के बारे में अच्छा सोचते हैं, अच्छा करते हैं, लेकिन जब आप रिएक्ट करते हैं तो वो सारी चीज़ें खत्म हो जाती हैं।
1: वही है सर, रिएक्शन के टाइम पे वो सारी चीज़ें ऐसे उड़ जाती हैं जैसे वो स्टीम की तरह, भी कभी थी ही नहीं वहाँ पे।
0: बिल्कुल, तो इसका इसमें दुख नहीं लगाना है, इसमें लगाना है, इसमें आप एक चीज़ में फेल हुए हो बस उस पर जोर लगाना है कि यार ये क्यों मैं कर जाता हूँ, इतना काम मैंने किया था। अब देखो मैंने ना वादा किया था, मेरा ना कल तबीयत बहुत ख़राब थी, रात को मैं सोया भी नहीं, नाक बंद, सांस बंद, सब बुरे हालात थे, और अपनी मेडिसिन वगैरह भी लिया, मेरा दिमाग बिल्कुल सुबह काम नहीं कर रहा था, मैंने धूप भी लगाई, मैंने सारे काम कर लिए, चाय चाय भी पी ली, मैंने कहा किसी तरह मैं शो के काबिल हो जाऊँ। अगर मैंने मी टाइम में पिछले महीने में वादा ना किया होता मंडे के शो का, तो मैं आज स्किप कर जाता, लेकिन क्योंकि मैं कमिटमेंट कर चुका हूं तो फिर मैंने कहा कि नहीं, मंडे और वेंसडे कंफर्म है, फ्राइडे अगर मुझे कभी भी चाहिए होगा अपने कामों के लिए, बिजनेस के लिए, यू नो लिखाई पढ़ाई के लिए, तो मैं वो ले लिया करूंगा, लेकिन इसको मैं नहीं छोड़ सकता। तो मैं जब आया हूं, नहाया धोया हूं, फ्रेशन अप होकर मैंने सारे काम कर लिया, मैं आया हूं और आगे काम एक हो रहा है, तो आपने जैसे ही मार खाएंगे, कुछ भी हटेंगे, आपने दोबारा वापस जाना, समझ रहे हो, कंसिस्टेंट का मतलब मैंने आपको बताया था, कंसिस्टेंसी का मतलब, मैं एक्सरसाइज में कंसिस्टेंसी करने की कोशिश करता हूँ, उसका मतलब ये नहीं कि मैं बहुत डिसिप्लिन वाला हूँ और परमानेंट करता ही रहूँगा, मुझसे वो नहीं होता, लेकिन आई एम कंसिस्टेंट इन कमिंग बैक टू इट अगेन एंड अगेन अगेन एंड अगेन। कोई बात नहीं, लेट हो गए, 4-5 दिन नहीं हो सकी, गड़बड़ हो गई, सेहत खराब होगी, कुछ भी, बट कम बैक टू इट, तो 2-3 हफ्ते लग गए, बट जस्ट कम बैक टू इट, कमिंग कंसिस्टेंटली, कमिंग बैक टू वट योर कमिटमेंट टू योर सेल्फ वॉज इज द थिंग विच विल गेट यू वेयर यू वॉन्ट टू गो इन लाइफ।
2: और यहाँ आज के हमारे इस प्रोग्राम का अख्तिताम होता है जी। दिस इज़ आज़ाद साइनिंग ऑफ। यू कैन ऑल्सो लिसन टू आर रेडियो स्टेशन एट www.radioazart.us। इसके अलावा अगर आप पोएम्स सुनना चाहते हैं, नज़में सुनना चाहते हैं, तो आप साउंड क्लाउड पे जा सकते हैं, मिक्स क्लाउड पे। स्पेशली बताना ज़रूरी है उन तमाम लोगों को जो शोज़ की रिकॉर्डिंग या अपने फेवरेट शोज़ की रिकॉर्डिंग सुनना चाहते हैं अपने टाइम के ऊपर, आप लोग मिक्स क्लाउड पे जाके रेडियो आज़ाद को सर्च कीजिए और हमारे शोज़ वहाँ पे आप उनकी रिकॉर्डिंग सुन सकते हैं। और ये तो आपको मालूम ही है कि जिन लोगों के पास आईफोन ऐप है, एंड्रॉयड है, ब्लैकबेरी है, स्मार्टफोन्स हैं, वो लोग हमें हमारे आईफोन ऐप के थ्रू सुन सकते हैं जो है रेडियो आज़ाद। दुआ में याद रखिएगा, ज़िंदगी रही तो फिर मिलेंगे, और सबसे इम्पॉर्टेंट बात, लोगों के लिए आसानियाँ पैदा कीजिएगा, रब आपके लिए आसानी पैदा करेगा। खुदा हाफिज़।

0: ये मेरी सबसे फेवरेट ताबीरात में से है, मुहावरों में से है कुरान के, अलम तर अन्नहुम फी कुल्ली वादिन यहीमून, ये शुअरा के बारे में कहा है। वश्शुअरा यत्तबिउहुमुल गावून, सूरह शुअरा के आखिर में। शुअरा का लफ्ज़ वही है जो अरबी में है, जो उर्दू में है, लेकिन उसमें एक फ़र्क जान लें। शुअरा शायर, उर्दू में भी शायर कहते हैं ना, शायर आता है मशअर से, मशअर अरबी में लफ्ज़ है मशअर, और शेरा और शेर, शेर अरबी में असल में कहते हैं जज्बात को। अशआर और मशायर जज्बात का लफ्ज़ है अरबी में, और शायर को शायर इसलिए कहा जाता है कि वो अपने अल्फाज के ज़रिए क्या चीज़ एक्सप्रेस कर रहा होता है, जज्बात, और वो किस चीज़ को उजागर करने की कोशिश करता है अपने सुनने वालों में, उनके भी जज्बात, इसलिए उसको शायर कहा जाता है। असल में इसका, इस लफ्ज़ का ताल्लुक जज्बात से है। तो खैर, वश्शुअरा यत्तबिउहुमुल गावून, जब अल्लाह ताला शुअरा के बारे में बात करता है तो उसको इस तरह नहीं समझना चाहिए कि सिर्फ जो लोग शेर पढ़ते हैं उनके बारे में बात हो रही है। बात ऐसे लोगों के बारे में हो रही है जो किसी भी तरीके से लोगों के जज्बात को बदलाते हैं, जिनमें यह सलाहियत होती है कि वो लोगों को जज्बाती बना दें, वो भी एक तरह के शुअरा होते हैं। तो शुअरा का लफ्जी माना तो वाकई जो शेर पढ़ते हैं उनके बारे में, लेकिन इसका जो वाजिब, जो उसका ज़्यादा वसी माना है, वो जो भी लोगों के जज्बात पर असर कर सकता है ना, उनका एक ग्रोह होता है। ऐसे लोग होते हैं जिनको, जो पहले ही गुमे हुए हैं ना, किसी राह की तलाश में है, वो उनके पीछे लग जाते हैं। जिसके पास पक्की हिदायत ना हो, पक्के गोल्स ना हो, पक्का उसकी ज़िंदगी में कोई हदफ ना हो, कोई नसबुल ऐन ना हो, तो फिर जो उसके जज्बात से खेल सकता है वो उसके पीछे लग जाता है। हो सकता है कोई रेडियो में किसी की पॉडकास्ट सुनता है, उसके गुस्से के जज्बात में उसको हाँ में हाँ मिलती है, वो उसकी बात सुनने लग जाता है उसके पीछे, वो उसका शायर है। कोई बहुत डिप्रेशन में है और वो गाने सुनता है, उस गाने में कैसे उसने मेरा दिल तोड़ा और क्या किया उसने साथ, और अब तो मेरे पास सिर्फ आंसू रहेगा, वो उसका अब ये मैं ये तो उसने ऐसे लिखा जैसे मेरे लिए लिखा था, ओहो ही इज़ माई फेवरेट, यू नो, मेरे दिल की बात कह दी उसने। वो शुअरा यत्तबिउहुमुल गावून, जो लोग गुमे हुए होते हैं ना, जो रास्ते से हटे भटके हुए होते हैं, वो उनके पीछे लग जाते हैं। और फिर कहा शुअरा के बारे में, यानी जो लोग एंटरटेनर्स होते हैं, उस जमाने के एंटरटेनर कौन थे, शायर। उनके यहाँ कॉन्सर्ट क्या होती थी, रात को सहरा में एक आग लगाई, बारबेक्यू की आग लगाई, सारे सर्कल बनाया उन्होंने, और एक जो है उसने शेर सुनाने शुरू किए, बाकी सारे अल्लाह, दैट्स इट, वो उनकी कॉन्सर्ट थी। अब आजकल तो ये बात बहुत आसान है समझने को, शायर का कामयाब होना और नाकाम होना उसका एक ही स्टैंडर्ड है, उसके पास एक ही मैट्रिक, पैसा नहीं। कौन कामयाब शायर और कौन नाकाम शायर, इसका फैसला कौन करेगा, आप बताओ? ऑडियंस, जिसकी ऑडियंस ज्यादा है वो ज्यादा कामयाब शायर है, जिसकी ऑडियंस कम है वो कम कामयाब शायर है, जिसके मिलियंस ऑफ व्यूज हैं यूट्यूब पर उसका गाना उसका शेर वो ज्यादा सक्सेसफुल है, वो ज्यादा कामयाब है। तो शायर की करेंसी क्या है, शायर की दौलत क्या है, ऑडियंस। ऑडियंस उसको सुनने वाले मिल जाएं, दाद देने वाले मिल जाएं, उसको पसंद करने, उसके काम को, उसके उसके गाने को, उसकी नज़म को पसंद करने वाले मिल जाए, वही उसकी गजा है। होता यह है लेकिन कि वो एक बड़ा ज़बरदस्त गाना रिलीज करता है और करोड़ों लोग उसको व्यू करते हैं, उसका फेवरेट, उनका फेवरेट गाना बन जाता है, लेकिन फिर क्या होता है उस गाने के साथ, यार ये बंद कर दो बहुत लग गया, कुछ और लगाओ, तंग आ गए सुन सुन के, कान पक गए, सुन सुन के सुन्नी हो गए, बस करो ये। अब वो जो शायर है बेचारा, जिसने उस اس کامیابی کا ٹیسٹ تو اس کو ملا کہ اس کو ملینز اور ملینز آف ویوز مل گئے, اس کو بڑی سکسیس ملی, بہت لوگوں نے اسے پسند کیا, لیکن وہ بار بار جا کے نا اس کے پاس جتنی بھی دولت آ گئی ہو وہ یوٹیوب پہ جا کے ویڈیو کے اندر کامنٹس پڑھ رہا ہوگا, اور کس نے پسند کیا, کتنے پہلے پسند کیا, اور پھر اس کو ایک کامنٹ ملا, آئی ایم ٹائرڈ آف دس سانگ, انف آلریڈی, آئی ہیٹ دس سانگ, آئی یوز ٹو لو دس سانگ, ناؤ آئی ہیٹ دس سانگ. اب اس کے دل میں تکلیف شروع ہو گئی, گاڑی اس کے پاس ہے, بنگلہ اس کے پاس ہے, ہیلی کاپٹر اس کے پاس ہے, دل میں تکلیف ہے اس کی, یار یہ کیا ہو رہا ہے, اب اس کو کس چیز کی بے چینی ہے, اب کیا کرنا پڑے گا بھائی, ایک نیا گانا ریلیز کرنا پڑے گا یار, ورنہ تو میں ایک دو مہینے میں تو میں ریلیونٹ ہو جاؤں گا اور میری غذا ختم ہو, اس کی تو غذا کھانا پینا تو ہے نہیں, اس کی غذا ہے آڈینس, تو اب اس کو چاہیے ایک نیا گانا, نئی ریلیز. اب اس نے نئی ریلیز کی تو لوگوں نے کہا یہ پہلا والا بہتر تھا, یہ تو تھکا ہوا ہے. اب وہ اور پریشان کہ اب میں کیا کروں, دوسرے والے کی سکسیس پہلے والے کی طرح نہیں ہے, وہ اب ذرا پاپولیرٹی میری کم ہو رہی ہے, تو اب اس کے دماغ میں آتا ہے مجھے کوئی نیا ٹاپک پکڑنا پڑے گا, کوئی زیادہ سکینڈلس چیز کرنی پڑے گی, کوئی اور عجیب و غریب حرکت کرنی پڑے گی, اس سے اور آڈینس کو میں شاک کروں گا اتنا کہ وہ پھر دیکھیں گے میری ویڈیو, یعنی اس کو اپنے سرکل سے باہر جا کے کچھ اور ہی حرکت کرنی پڑتی ہے تاکہ لوگ اس کو ویو کریں, اور جب وہ دیکھتا ہے کہ لوگ اس کو ویو کر رہے ہیں تو اب اس کو نئی بات سمجھ میں آتی ہے, جتنا میں گری ہوئی حرکت کروں گا اتنا آڈینس بڑھے گی, تو آڈینس بڑھانے کے چکر میں وہ اگر شروع میں انسان تھا تھوڑی دیر بعد وہ بندر بن جاتا ہے, بات سمجھ رہی ہے, یہ جو ایک پروسیس ہے, اور میرے خیال سے اگر آپ لوگ کوئی انٹرٹینمنٹ انڈسٹری کو فالو کرتے ہو آپ ہر ایک کے دماغ میں کوئی اور انٹرٹینمنٹ ہوگا جو اس پروسیس سے گزر چکا ہے, اور پھر جب یہ پروسیس شروع ہوتا ہے اس کی تعبیر کیا کی ہے اللہ تعالیٰ نے, کیونکہ ان لوگوں کے بڑے فالوورز ہوتے ہیں, اگر دنیا میں سوچو کس کے فالوورز ہوتے ہیں, دنیا میں فالوورز ہوتے ہیں یا تو مذہبی لیڈرز کے, کسی بدھسٹ کے بڑے فالوورز ہیں, کسی دالائی لاما کے بڑے فالوورز ہیں, کسی پوپ کے بڑے فالوورز ہیں, ایسی بات ہے نا, مسلمانوں میں بھی کسی امام کے, کسی سپیکر کے, مسلمان ملکوں میں تو کبھی کوئی ایسے خطیب ہوتے ہیں کہ وہ کھڑے ہو کے کسی جلسے میں تقریر کرتے ہیں تو 2-3 ملین لوگ آڈینس میں ہوتے ہیں, تو مذہبی میدان میں فالوئنگ ہوتی ہے, اور اس قسم کی اتنے لارج نمبرز کی فالوئنگ کچھ سیاسی میدان میں ہوتی ہے, اور ایک تیسرا میدان ہے وہ کون سا ہے, انٹرٹینمنٹ کا میدان ہے, گانے شانے کا میدان ہے, کانسرٹس کا میدان ہے, اس میں ہوتی ہے, ٹھیک ہے نا, تو یہ کچھ فیلڈز ہیں جس میں لوگ جمع ہو جاتے ہیں بڑے نمبرز کے ساتھ اور لوگوں کے پیچھے آ جاتے ہیں, اور ان تینوں کا اگر آپ اندازہ کرو ان تینوں کا تعلق جذبات سے ہے, جو لوگوں کے جذبات کو سیاست میں, جو لوگوں کے جذبات کو مذہب میں, اور جو لوگوں کے جذبات کو انٹرٹینمنٹ میں ٹچ کر سکتا ہے نا اس کی آڈینس بڑی ہو جاتی ہے, ایسا ہی ہوتا ہے نا, اور جذبات کا لفظ کیا ہے عربی میں, مشاعر, اور اس سے نکلا ہے شاعر, ٹھیک ہے نا, اور اس کو اگر اپنی آڈینس مینٹین کرنی ہے, ان کے جذبات کو فردر کرنا ہے, تو اس کو اب ایک ہر طرح سے کسی نہ کسی طرح میں اس آڈینس کو کیپچر کرتا رہا ہوں, اس کے بارے میں کیا محاورہ قرآن نے استعمال کیا, اس پوری کہانی کے بارے میں کیا محاورہ قرآن نے استعمال کیا, کہتے ہیں اللہ تعالیٰ کہتے ہیں الم تر انہم فی کل واد یہیمون, تم نے دیکھا نہیں کہ یہ ہر وادی میں بھٹکتے پھرتے ہیں کھانے کی تلاش میں, یہ حاما یہیمون استعمال ہوا کرتا تھا انسان کے لیے نہیں اونٹ کے لیے, جو اونٹ بھٹک جاتا ہے صحرا میں تو اس کو کہیں پانی نہیں مل رہا, تو ایک وادی آتی ہے تو وادی میں اتر جاتا ہے کہ मुमकिन है कि वादी के नीचे कहीं पानी मिल जाए उसे, कुछ खाने को मिल जाए उसे शायद। मसला ये कि वादी में उतरना तो आसान है लेकिन निकलना मुश्किल है। और दूसरा मसला ये कि वादी में उतरने से पहले आप ऊंचाई पर थे और वादी में उतरते वक्त आप नीचाई की तरफ जा रहे हो और नीचाई में गिरने का इम्कान ज़्यादा होता है, और नीचे पहुंचते वक्त आपको नहीं पता आप कौन से खतरे में होगे, और हो सकता है कि ये वादी ही आपकी मौत हो और उसमें और आपको पता भी नहीं कैसी वादी है, लेकिन आप उसमें उतर रहे हो। और एक दफ़ा उतरे कुछ नहीं मिला तो एक और वादी में उतरने के लिए तैयार, फिर एक और वादी में उतरने के लिए तैयार। क्या ताबीर इस्तेमाल की है, प्यासा ऊंट जो किसी भी वादी में उतरने को तैयार हो किसी भी गजा की खातिर। और ये क्या है, वो एंटरटेनर, वो एक्टर, वो एक्ट्रेस जो कोई भी रोल करने को तैयार है ऑडियंस मिल जाए, कोई भी रो, कोई भी किसी किस्म की भी म्यूजिक वीडियो बना लो ऑडियंस मिल जाए, मैं कुछ भी कर किसी भी वादी में मैं उतरने को तैयार हूं। और इस ताबीर से इंसान का एक मकाम पहले ऊंचा होता था लेकिन लोगों को इम्प्रेस करने के चक्कर में वो अपने आप को गिरा रहा है, वो नीचे गिरता चला जा रहा है। और अब हम क्योंकि एल्गोरिदम के ज़माने में हैं, इंस्टाग्राम, ट्विटर, यूट्यूब इस ज़माने में है। एल्गोरिदम में क्या होता है, जो भी इन्फ्लुएंसर बनना चाह रहा है और जो इन्फ्लुएंसर बन जाए लोगों की फीलिंग्स को इन्फ्लुएंस करना चाह रहा है, इज़न्ट इट, जो भी इन्फ्लुएंसर बनना चाह रहा है वो देखता है कि इंगेजमेंट कम हो गई है, व्यूज़ कम हो गए हैं, मुझे और देखना पड़ेगा, रिसर्च करनी पड़ेगी, फलाने के व्यूज़ ज़्यादा क्यों हो रहे हैं, उसके व्यूज़ इसलिए ज़्यादा हो रहे हैं कि वो इस चीज़ के बारे में बात करता है, मुझे भी इस चीज़ के बारे में बात करनी होगी, मुझे भी ये कुछ करना होगा। यानी अब आपका मकसद, लोग आपके पीछे आ रहे हैं क्योंकि आप उनके जज्बात से खेल रहे हो, और अब आप लोगों के पीछे भाग रहे हो, आप चेक करते हो उनके जज्बात किस तरफ जा रहे हैं, मैं भी उस तरफ जाऊं। يتبعهم الغاوون لم تر انهم في كل واد يهيمون سبحان الله। कितने 1500 साल पुरानी ताबीर, और आज आप सोचो आज क्या हो रहा है, कितनी 100% एक्यूरेट ताबीर अल्लाह ताला ने इतने कम अल्फाज में बयान की है इस मुहावरे के जरिए। आखिरी आज की इस सेशन की आखिरी ताबीर, ولا تجعل يدك مغلولة الى عنقك ولا تبسطها كل البسط। खर्च के मामले में इतदाल करना चाहिए ना, यानी ज्यादा ना करो, फजूल खर्ची ना करो और कंजूसी ना करो। और इसकी इस बारे में सूरतुल फुरकान में भी बात की गई है, والذين اذا انفقوا لم يسرفوا ولم يقتروا وكان بين ذلك قواما। سوره الفرقان میں بھی یہ بات کہہ دی کہ وہ ضرورت سے زیادہ خرچ نہیں کرتے اور بہت کھینچ کر بھی نہیں رکھتے۔ لیکن یہاں سوره الاسراء میں اللہ تعالی نے اس خرچ کے معاملے میں دو محاورے استعمال کیے، اب ان محاوروں کو سمجھتے ہیں۔ ان کا تعلق کس چیز سے، خرچ سے۔ ولا تجعل يدك اپنے ہاتھوں، اپنے ہاتھ کو مغلولتن اپنے الى عنقك، اپنے ہاتھ کو زنجیر کے ساتھ اپنی گردن کے ساتھ نہ جوڑے رکھو۔ ایک ہوتی ہے ہتھکڑی جو دو ہاتھ اکٹھے کیے ہوئے ہیں، آپ اس طرح سمجھو کہ ہتھکڑی کا ایک جو کڑی ہے اس کی آپ کی گردن میں ہے اور دوسری آپ کے ہاتھ کے ساتھ لگی ہوئی ہے، ایسے آپ کا ہاتھ یہاں پھنسا ہوا ہے۔ مغلولتن الى عنقك، आपका हाथ यहां तक फंसा हुआ है، ये क्या अजीब सी। और दूसरी है، और इस तरह ना हो जाना कि दोनों हाथ खुले होके चल रहे हो ऐसे، तब सुथा कुल बस्त، जितने हाथ फैला सकते हो उतने फैला लो، ये ताबीर है। अब इससे मुराद क्या है कि आप पैसा आपका जेब में है، आप खर्च करने लगे हो، दूध खरीदने लगे हो، ब्रेड खरीदने लगे हो، अंडे खरीदने लगे हो، तो ऐसे मत करना कि आम खर्च के लिए भी हाथ ऐसे गर्दन के साथ लगा हुआ है कि जेब तक पहुंचने में लगे कि तुम अपने आप को फांसी दे रहे हो। لا تجعل يدك مغلولة الى عنقك. ایسے مت کر دینا کہ عام خرچوں کے لیے بھی تمہیں لگے کہ تمہیں کوئی موت دے رہا ہے. مجھے کچھ لوگوں کے بارے میں پتہ نہیں یہاں پہ بھی ایسا ہوتا تھا, مجھے پتہ نہیں تھا. مجھے ایک کپل ملا, بیگم شکایت کر رہی تھی اپنے شوہر کی, کہتی ہیں میری بھی جاب ہے ان کی بھی جاب ہے, جب بھی ہم کسی ریسٹورینٹ میں جاتے ہیں تو وہ صرف اپنے آرڈر کا پے کرتے ہیں. اِنَّا لِلَّهِ وَإِنَّا إِلَيْهِ رَاجِعُونَ. تو اب تو پھر دودھ کا بھی کیلکولیٹ کرنے پڑے, کتنی ڈالی تھی چائے میں, اس کو کیلکولیٹ کر کے بجٹ ڈیوائڈ کرتے ہیں. یہ کیا ہے؟ تجعل يدك مغلولة الى عنقك. دوسری اس کی الٹی تعبیر کیا ہے؟ لا تبسطها كل البسط. آپ اگر کسی دکان میں جاؤ, آئلز ہوتی ہیں نا گروسری اسٹور کے اندر, اس میں ایسے ہاتھ کھول کے چلو کیا ہوگا, جس چیز کو ہاتھ لگے وہ کارٹ میں گر رہی ہے آپ کے, ہے نا. کہنے کا مقصد یہ ہے کہ اگر آپ ہاتھ کھول کے چلو گے نا, ایسی ایسی چیزوں کو چھوو گے جس کو آپ کے چھونے کا کوئی بزنس نہیں تھا. آپ کو اتنی سپیس چاہیے تھی, آپ اتنی سپیس لے کے چل رہے ہو نا, تو آپ خامخواہ ایسی چیزوں کو ٹچ کرو گے جن کو ٹچ کرنے کا کوئی مقصد نہیں تھا آپ کا. جب کس طرح کھول کے کرو گے تو اس طرح خرچ ایسا اور ایسی چیزوں پہ جس کی کوئی ضرورت نہیں تھی, جس کا کوئی مقصد نہیں تھا. لا تبسط کل البسط. اور تو اسی طرح اس تعبیر کے ذریعے اللہ تعالیٰ نے کنجوسی اور فضول خرچی دونوں کے بارے میں ایک تصویر کھینچ دی. اوکے, پہیا خاویتن علی عروش, یہ کر دیا, آخری ہوگا آپ کا. اللہ کہتے ہیں بستیوں کے بارے میں جو تباہ کی گئیں, اللہ تعالیٰ نے کچھ بستیاں تباہ کی تھیں نا, ان کے بارے میں کہا ہے کہ وہ اپنی چھتوں پر الٹ دی گئیں, اپنی چھتوں پر الٹ دی گئیں. آپ مجھے بتاؤ, آپ کیا اندازہ کرتے ہو کیا کیا گیا ہوگا اگر بستی چھت پہ الٹ دی گئی ہے تو کیا کیا گیا ہوگا؟ یعنی بستی اٹھائی اور پراٹھے کی طرح فلپ کر دی ہے شاید, یا پھر یہ محاورہ استعمال ہو رہا ہے. اور یہ محاورہ قرآن میں دو قسم کے سیاق میں استعمال ہوا ہے. اور عروش کا لفظ سمجھ لیتے ہیں, عروش کے دو معنی, پہلے یہاں سے شروع کرتے ہیں بات. خاویتن علی عروشیا, عرش تو آپ کو معلوم ہوگا, عرش عام عربی زبان میں عرش چھت کے لیے استعمال ہوتا ہے. اور عرش آلسو جو کمزور پودے ہوتے ہیں نا, جیسے انگور, اور اس کا جو تنا ہوتا ہے کمزور سا ہوتا ہے, اس کے لیے آپ کو زمین میں ایک جو ہے وہ لکڑی ڈالنی پڑتی ہے اور اس کے ارد گرد وہ لپٹتا ہے. ایسے پودے کو بھی عرش کہتے ہیں, اس کو بھی عرش کہتے ہیں. تو عرش کے دو معنی ہیں عربی میں, ایک تو چھت اور دوسرا کمزور پودا. ٹھیک ہے. اچھا, اصحاب الکہف کے بارے میں, سورۃ الکہف میں جو قصہ ہے دو باغبانوں کا, آپ کو شاید علم ہوگا. اس نے باغ بنایا, اس کے ارد گرد اس نے درخت بنایا اپنے باغ کے, اور درمیان میں باریک اور نازک قسم کے پودے رکھے. نازک پودے درمیان میں اس لیے تھے کہ ہوا چلے تو ان پودوں پہ نقصان نہیں ہوگا. کیوں, کیا حفاظت کرے گا ان پودوں کی؟ وہ ارد گرد کے درخت. ٹھیک ہے نا. اب اللہ تعالیٰ نے جب اس کو سزا دی اور اس کا باغ برباد کیا تو کہا وہی خاویتن علی عروشہا, اور یہ باغ اس کا الٹ پڑا عروش کے اوپر. وہاں چھت کی بات نہیں ہو رہی, کس کی بات ہو رہی ہے؟ پودوں کی. یعنی جو درخت حفاظت کے لیے لگائے تھے, آندھی ایسی آئی کہ وہی درخت ان پودوں کے اوپر گرے. جو سیکیورٹی تھی اسی وہی تھریٹ بن گئی, وہی نقصان بن گئی. وہاں وہ بات کی جا رہی ہے. ٹھیک ہے. لیکن باقی بستیوں کے بارے میں خاویتن علی عروشیہا, اس کو بھی سمجھ لیں. میں نے کہا تھا عروش کا ایک معنی تو ہے وہ پودا, نازک پودا, دوسرا معنی کیا تھا؟ چھت. جب کبھی کوئی طوفان آتا ہے, بہت تیز بارش آتی ہے, یا اولے پڑتے ہیں, या कोई विंड स्टॉर्म आता है, टोर्नेडो वगैरह आता है, कोई तूफान आता है, बिल्डिंग में सबसे ज्यादा नुकसान किस हिस्से को होता है? छत को होता है, क्योंकि सबसे ज्यादा एक्सपोज चीज जो है वो आपकी छत है। फाउंडेशन जो है वो आपकी बची हुई है, वो सबसे नीचे है। दीवारें सिक्योर हैं, लेकिन सबसे ज्यादा नुकसान किसी भी जो जंग के दौरान अगर ऊपर से बमबारी हो रही है, या पुराने जमाने में जो कैटापोल्ट इस्तेमाल होता था उससे बड़े बड़े पत्थर फेंके जा रहे हैं, कहाँ डैमेज होनी थी? छत पे। अच्छा, छत पे अगर जंग ना भी हो रही हो, तूफान ना भी आ रहा हो, किसी ने घर खरीदा हो, तो उसको बताएं मसला कहाँ पे होता है? ज्यादा से ज्यादा छत पे होता है। उसमें सीलन आ जाता है, उसमें सुराख हो जाता है, उसमें जानवर घुस जाता है, उसमें से पानी लीक होना शुरू हो जाता है। मसले हमेशा कहाँ के होते हैं? छत के। और एक दफा छत में मसला हो जाए, सारे घर में मसला शुरू हो जाता है, उसकी बार बार रिपेयर करनी पड़ती है। अब अल्लाह ताला ने इतना तो बता दिया कि कुछ बस्तियां तबाह बर्बाद हो गई। जब तबाह बर्बाद हुई तो छत डैमेज हुई कि नहीं? और लेकिन छत को मेंटेन करना और उसको दोबारा फिक्स करना, रिपेयर करना, उसकी मरम्मत करना, उसके लिए कोई था कि नहीं? वो तो सब मर चुके। अब छत की किसी ने रिपेयर नहीं की, किसी ने मरम्मत नहीं की, तो कुछ 5 साल बाद, 3 महीने बाद, 10 साल बाद उस छत ने क्या करना है? उसने गिर जाना है। अब 4 दीवारी रह गई, लेकिन छत बीच में गिर गई। इतनी बात समझ में आई? अब जो 4 दीवारी रह गई, उसकी सपोर्ट असल में जो दीवारों को जोड़े हुए थी और दबाए हुई थी, वो छत थी। अब वो दीवारें अकेली खड़ी हैं, अब उनके अंदर सीलन जा रहा है, हवा गुजर रही है, मॉइस्चर जा रहा है, वो कमज़ोर होती चली जा रही हैं। और फिर 10, 15, 20, 100 साल गुजरने के बाद वो दीवारें भी गिरने लगीं। और जब वो गिरी तो किसके ऊपर गिरी? छत के ऊपर गिरी। वही खाविया आला उरूशिहा, छतों के ऊपर वो गिर पड़ी। यानी यही नहीं कहा कि बस्तियां बर्बाद हुई, सैकड़ों साल बर्बादी में वीरान रही, यहां तक के छतें भी गिरी, और उसके कई साल बाद दीवारें भी छतों के ऊपर गिरी। और जगह कहा वल्मुतफिका था अहवा, और फिर उनको दबा दिया गया। जैसे अगर आप रोमन रूइंस के पास जाएं, या कोई पुराने जो आसार हैं कदीमा उनके पास जाएं, आपको सतून नजर आएंगे, ना दीवारें ना छत, कुछ नजर नहीं आएगा, बस सतून नजर आएंगे। क्यों? छत कई सालों पहले छत गिर चुकी, और उसके कई साल बाद क्या हुआ? दीवारें गिर चुकी, और वो सब दफन भी गई जमीन के अंदर। वो सब थोड़े थोड़े सतून निकले हैं, वो नजर आ रहे हैं। और ये ताबीर इतने थोड़े अल्फाज में अल्लाह ताला ने सैकड़ों साल की तारीख को बयान कर दिया। وهي خاوية على عروشها. تو اس پہ انشاءاللہ.
1: Subscribe now to the Bayana YouTube channel to watch the rest of this series and more great content from Ustad Nurman Ali Khan. Coming up next time on آخری موجزہ.
0: لیکن جب مشکلات آتی ہیں تو پھر وہ کہتے ہیں یہ کیا پاگل پن ہے, انؤمن کما آمن السفہاء, یہ جیسے یہ بے وقوف ہی مان لیں ویسے ہم ہی مان لائیں گے. उसके बाद तनकीद शुरू हो जाती है, उनकी जबान से बड़े चुभने वाले अल्फाज निकलने शुरू हो जाते हैं उनकी जबान से. कब? जब मुश्किलात आती हैं. तो असल फर्क होता है, मुनाफिक है तो उसके अंदर एक ही चीज, लेकिन जाहिर कब होती है? जब मुश्किलात आती हैं. जब मुश्किलात नहीं होंगी तो ईमान की बात करेगा, जब मुश्किलात आएंगी तो अपने असली रंग दिखाएगा. अच्छा,
2: this program will continue after the break. Continue listening to Inspire FM. Inspire FM. Inspire 105.1 FM.
3: Have you ever asked yourself what you want to become? If you are unsure what to do after school, Barnfield College will help you. Whether you want to learn a trade or go to university, you will find a course that transforms your ambitions into a career. Visit our campus from GCSE Results Day to begin your journey. With our support network and employer connections, Barnfield will set you on the path to becoming you. Find out more at barnfield.ac.uk. Barnfield College. Get September ready.
4: Did you see that guy on TV?
5: What, that No Comment guy?
4: Yeah, he was sick. What was his name?
5: I think it was Atiq Malik.
4: Yeah, Atiq Malik of Liberty Law Solicitors. Atiq Malik heads up the criminal law team at Liberty Law Solicitors, specialising in everything from serious crime down to road traffic offences.
6: To find out more or for a free telephone consultation, call 01582 459955.
4: Liberty Law. There when you need us most.
7: A large and elegant wedding and events venue in the heart of Luton, catering for up to 1,200 guests, with a 5-star food hygiene rating, plenty of parking, bridal suite, family rooms and prayer facilities. Crescent Hall's the perfect venue for your wedding, events, parties and conferences. We have some great offers for summer. Contact us to find out more. Call 01582 723386, email bookings at crescenthall.co.uk or search for us online and social media. Crescent Hall Luton. Conditions apply.
8: Looking for a school where your child can grow, achieve and feel truly supported in an Islamic setting? Oakwood Primary School and Nursery in Luton provide a caring, nurturing environment rooted in strong Islamic values. Our dedicated staff guide students spiritually and academically, helping them build confidence and a real love of learning. We're proud of our excellent inspection reports and the best Key Stage 2 SATS results in Luton, reflecting Oakwood's commitment to high standards and exceptional outcomes. Find out more at oakwoodprimary.co.uk.
9: Central Bedfordshire College ab September 2026 se shuru hone wale accredited hum Luton mein child care, ESOL, English or Maths, Employability hame apply karne mein aapki madad karne ka mauka dein. Aap 26 August se har budh subah 9 baje se dopahar 3 baje ke darmiyan Delo Community Center LU1 1TB ya Upper George Street mein Thrive Hub LU1 2QX par humse mulaqat kar sakte hain. Puri umr kaam aane wali ye qualifications hasil karke tar banane ke liye abhi apply karein.
10: Imagine facing a brutal winter without shelter and under constant attack. From the flood victims in Pakistan to the refugees from Syria, Yemen and Gaza, Families Relief is distributing essential winter aid worldwide to help the poor and needy with poverty, disease and basic necessities. Together, we can save lives. Donate now by calling 0114 365 4454 or visit familiesrelief.org.uk. Act now to make a difference.
11: आजकल एक नया फ्रॉड चल रहा है आपको मुख्तलिफ लोग मुख्तलिफ कंपनियों और मुख्तलिफ बैंकों के नाम से टेलीफोन करते हैं और आपको लॉटरी जीतने की खुशखबरी देते हैं और फिर जोंसा देकर आपसे रकम वसूल करके भाग जाते हैं ऐसी तमाम फोन कॉल से होशियार रहें इंस्पायर एफएम कम्युनिटी अवेयरनेस मैसेज

0: दूसरी आयत में गिनते हैं कितनी चीजें अजीब लगी। एक तो थी ही पहले अजीब, जीरो लाइन, वो क्या है, उनके अंदर में से कोई खबरदार करने आ गया। फिर दूसरी बात की, क्या इन्होंने सारे खुदाओं को एक खुदा बना दिया। और दो मजीद इल्जाम लगाए, वो क्या है कि जादूगर हैं और ये कजाब हैं। यानी दूसरी आयत में, सूरत सात वाली आयत में तीन मजीद बातें हैं जो उनको अजीब लगी। पहली आयत में एक बात है, दूसरी आयत में कितनी, तीन बातें हैं। अच्छा, अरबी में किसी बात को मजीद करने में, यानी उसमें मजीद स्ट्रेस डालने के लिए आपके पास मुख्तलिफ स्टाइल होते हैं। एक मजीद दर्जा बढ़ा दिया, अजीब से क्या कर दिया, उजाब, चलो एक दर्जा बढ़ गई बात। लेकिन दूसरी आयत में इन्ना भी डाल दिया, इन्ना से क्या हुआ, एक मजीद दर्जा बढ़ गई बात। तो एक दर्जा बढ़ी उजाब की वजह से, एक मजीद दर्जा बढ़ी किसकी वजह से, इन्ना की वजह से। अरबी में एक और चीज भी है, आप किसी चीज पर लाम डाल सकते हैं उसमें मजीद स्ट्रेस डालने के लिए, इन्ना हादा ला शैउन उजाब, जो लाम है ना ला शैउन, ये भी मजीद स्ट्रेस के लिए है। तो अब कितनी चीजें डाल दी इस आयत के अंदर, तीन। एक तो उजाब किया अजीब से, फिर इन्ना डाला, पिछली आयत में इन्ना था कि नहीं था, नहीं था। पिछली आयत में लाम थी या नहीं थी, नहीं थी। इस आयत में तीन चीजों का इजाफा किया है इस आयत में। और अगर आप तकाबुल करें तो इस आयत में तीन मजीद बातें हैं, अल आलिहा इलाहन वाहिदा साहिर कज़्ज़ाब, तीन मजीद बातें और आखिर में तीन मजीद चीजें डाली गई। अब आप जरा गौर करो, एक है सूरत काफ, एक है सूरत साद, एक दूसरे के करीब भी नहीं है। और रसूल सल्लल्लाहु अलैहि वसल्लम आयात उन पर नाजिल होती है और वो सुना देते हैं। जब कोई, अगर कोई बात सुना रहा हो ना तो उसको एडिट करने का टाइम नहीं मिलता कि नहीं नहीं ठहर, जब ऐसे नहीं कहना था ऐसे कहना था। एक एक लफ्ज एक दफा कह दिया, वो पक्का हो गया, वो आखिरी वर्जन है, उसमें कोई रिविजन नहीं होगी, कोई दोबारा दोहराव नहीं होगा। मुख्तलिफ मकामात पर यह भी नहीं कि रसूल सल्लल्लाहु अलैहि वसल्लम कह रहे हैं चलो उस आयत में तो एक दफा एक ही अजीब बात थी, तो हादा शैउन अजीब, इधर तीन मजीद बातें हैं उसको सामने रखकर इसमें तीन मजीद बातें कहनी, कैसा इंसान ऐसे कर सकता है। दो मुख्तलिफ मकामात पर दो मुख्तलिफ आयात जो एक ही मजमून पर बात कर रही है, इतना सा फर्क, लेकिन एक एक फर्क का तनासुब इज लॉजिकली इम्पॉसिबल, नामुमकिन है इंसान के लिए इस लेवल पर बात करना। इन्ना हादा लशैउन उजाब।
1: सब्सक्राइब नाउ टू द बेगिना यूट्यूब चैनल To watch the rest of this series and more great content from Ustad Nu'man Ali Khan. Coming up next time on Akhri Mojza.
0: Yani in ayat mein kai saalon ka fark hai. Na sirf kitabi aitbaar se inme fark hai, kai saalon ka fark. Kisi ko yaad rahega, kuch saal pehle maine ye baat kahi thi aur ye lafz istemal kiya tha, to uske muqabil yahan par mujhe ye lafz istemal karna chahiye. Ye mumkin hai insaan ke liye. मुझे ये नहीं याद मैंने क्या लफ्ज इस्तेमाल किया था आज अभी से 30 सेकंड पहले, मुझसे कहें आपने भी क्या कहा था, मैं अर्नो खुतबे के बाद मैं अंदर बैठा था तो वीडियोग्राफर ने मुझसे कहा खुतबे का टाइटल क्या था, मैंने कहा मैंने क्या बात की थी, मुझे तो नहीं याद। लेकिन अल्लाह ताला का कलाम वो इंसान की जबान से निकल रहा है लेकिन कलाम इंसान का नहीं है, वो जिसके पास है उसको मालूम है कौन सा लफ्ज कहाँ इस्तेमाल होना है। सुभान अल्लाह।
2: Coming up next, English Talk Series. Continue listening to Inspire FM. Inspire FM.
3: In a world searching for hope, there was one man whose mercy changed history. A leader, a teacher, a father, a husband. Our beloved Messenger of Allah, sallallahu alaihi wasallam, this Rabiul Awwal, journey through his life with Inspire FM. Join us for a special week of powerful talks and inspiring reminders as we discover the mercy, wisdom, and character of our Prophet Muhammad, sallallahu alaihi wasallam. A mercy sent to all of mankind, only on Inspire FM.
4: had an accident, a bump, trip or fall? Then you need Claims Specialists, your first choice for accident claims. The specialist claims company on Dunstable Road in Luton. With excellent access to expert solicitors and on a no-win, no-fee basis, Claims Specialists use their 30 years' experience to help get you the best compensation possible. For injuries at work, taxi, PCO and private hire incidents, road accidents and vehicle damage, medical negligence, plus rented housing disrepair. In short, when you need to make any claim, click on claimspecialists.co.uk or call 01582 733 222.
5: AK Windows South Limited, manufacturers and installers of high-quality UPVC windows and doors, bifold doors, composite doors, conservatories, porches, skypods, fascias, guttering, and much, much more. We specialise in double glazing and triple glazing using the best German profile. If you want quality at affordable prices, AK Windows is the place to go. If your house needs a facelift, you know who to trust. For a free quote, call AK Windows today on 01582 483 777 or visit us at Unit 10 E, Britannia Estate, Leegrave Road, Luton.
6: Allah's Apostle, sallallahu alayhi wasallam, said, Allah has 99 names, 100 less one, and he who memorized them all by heart will enter paradise. To count something means to know it by heart.
7: Enjoy quality and tasty 100% authentic halal Chinese and Thai food from Gao Express, brought to you by the team behind Topps Pizza in Luton. Choose from all your delicious Chinese and Thai favourites, then order for delivery or collection from Gao Express in Wellington Street, Luton, Marketplace Stevenage, and now also on Nightingale Road in Hitchin. Open daily midday till late. Find the number or order online at Gao, that's G-A-O, express.co.uk, or like Gao Express on Facebook.
8: अस्सलाम वालेकुम, मेरा नाम किरण है. कोर्ट कश्मीर ऑर्फन्स रिलीफ ट्रस्ट मेरा एक खूबसूरत घर है, जहां मेरे साथ सैकड़ों यतीम और बेसहारा बच्चों की तालीम व तरबियत और पुरसकून माहौल में परवरिश हो रही है, और ये सब कुछ आपके तावन से मुमकिन है. अल्लाह से दुआ है कि अल्लाह करीम आपको सदा सलामत रखे, और उम्मीद है कि आप इसी तरह अपना प्यार, मोहब्बत और तावन जारी रखेंगे. कोर्ट UK ऑफिस 03001233774 court.org.uk.
9: Allah. Have questions about Islam? Looking for clarity and guidance? Tune in to the Ask Imam show on Inspire FM every Friday.
10: Join Imam Muaz for a full hour each week, where we will dive into important Islamic topics and answer your questions live on air.
9: Listen, learn and engage. Tune in to Ask Imam, where knowledge meets community, only on Inspire 105.1 FM.
11: Every Friday at 5 p.m.
12: From the studios of Inspire FM, the time is now 11 o'clock.
13: Good morning. Subah bekhair. Assalamu alaikum. आप सुन रहे हैं इंस्पायर एफएम पे नया प्रोग्राम फैमिली मैटर्स. मेरा नाम है अफशा इरफान और मेरे साथ हैं मेरी को होस्ट हाजरा तलाल.
14: अस्सलाम वालेकुम एंड अ वेरी वार्म वेलकम एवरीवन. आप सुन रहे हैं फैमिली मैटर्स, एक ऐसा शो जहां हम बात करेंगे उन तमाम चीज़ों की जो हर घर, हर रिश्ते और हर फैमिली को अफेक्ट करती हैं. You are tuned into Inspire FM 105.1 और आप हमें join कर सकते हैं, call कर सकते हैं, अपना feedback छोड़ सकते हैं. Any questions that you want to ask related to the topic, you can join on our hotline, that is 07779-481-822.
13: अच्छा ये बताएं हाजरा, मतलब इस program का नाम फैमिली मैटर्स क्यों है?
14: ओके अफशा, बिफोर वी प्रोसीड आपको हम ये बताते चलें कि वी आर गोइंग टू प्रेजेंट दिस प्रोग्राम इन टू लैंग्वेजेस. इट्स गोइंग टू बी अ बायलिंगुअल प्रोग्राम, इंग्लिश और उर्दू दोनों में हम इसको प्रेजेंट करेंगे. اور ساتھ ساتھ ہم اس میں باقی لینگویجز کا بھی تھوڑا تھوڑا ٹچ دیں گے. بٹ فار ایوری ون آؤٹ دیئر ہو آر کمفرٹیبل ان انگلش اور دے آر گڈ ان گڈ اسپوکن اسکلز, دے ہیو گاٹ گڈ اسپوکن اسکلز ان اردو, تو یہ پروگرام ان سب کے لیے ہے. اور جو باقی لینگویجز بولتے ہیں ادر دین انگلش, یہ پروگرام ان کے لیے بھی ہے. سو بیسیکلی دس پروگرام از فار ایوری ون. کوئی آپ کے مسلمز, ہندو, کرسچنز یا پھر آپ کے سنگل فیملی یونٹ, آپ کے جوائنٹ فیملی یونٹ, ایکسٹینڈیڈ فیملیز, ایوری ون آؤٹ دیئر, دس شو از فار یو.
13: اچھا, تو اگر ہم لینگویجز کی بات کرتے ہیں تو اردو, انگلش, پشتو, پنجابی, ہر طرح کی کھچڑی اور تڑکا اس میں شامل ہوگا ہر زبان کا؟
14: بالکل جی, کیونکہ ہم نے اپنی سب آڈینس کو کیٹر کرنا ہے.
13: یہ تو اچھی بات ہے, کیونکہ اس میں ظاہری بات ہے یہ پوری جو ہماری کمیونٹی ہے جو سن رہی ہے وہ ایک ہماری فیملی کی طرح ہے, تو ظاہری بات ہے ہمیں سب سے کمیونیکیٹ کرنا پڑے گا. تو ہم کوشش کریں گے کہ آپ جس بھی لینگویج ہیں, کسی بھی ہیں, جو ہمیں آتی ہیں, جو لینگویج آتی ہے, جس طرح سے آتی ہے, ہم اس میں ڈالتے رہیں, مکس کرتے رہیں اور آپ لوگ اس کو سنتے رہیں. تو وہی بات آتی ہے کہ یہ جب پروگرام ہم نے شروع کیا تو اس کا نام ہم نے فیملی میٹرز رکھا, کیوں رکھا حاجرہ؟
14: اوکے, سو دس فیملی میٹرز از ہیونگ ٹو ایسپیکٹس. فیملی میٹرز, ہماری فیملی میٹر کرتی ہے, وی آر اے پارٹ آف آر فیملیز. اوکے, سو وی آر بلڈ ریلیٹڈ ٹو سم پیپل, وی آر ایموشنلی ریلیٹڈ ٹو سم پیپل, اینڈ دے میک a family for us. We feel safe in that family environment. And the other aspect of this show is family matters. Hamare jitne bhi issues hote hain family ke around, family is an institution. Aur jab institution ki baat hoti hai to there are some certain things related to institution.
13: بالکل, جب ہم فیملی کی بات کرتے ہیں تو اس میں بہت کچھ آتا ہے. اس میں پیار بھی آتا ہے, محبت بھی, اعتبار بھی. بیسکلی فیملی میٹرز میں آپ کے فیملی کے جو ایشوز ہیں وہ میٹر کرتے ہیں, اور ساتھ آپ لوگوں کے لیے فیملی بھی میٹر کرتی ہے. ہمارے شو کا مقصد یہ ہے کہ ہم ان دونوں اسپیکٹس پہ بات کر سکیں. ایک فیملی میں رہتے ہوئے آپ کے کیا کہتے ہیں, آپ کی سپورٹ سسٹم بھی ہوتی ہے, آپ کی اسٹرگلس بھی ہوتی ہیں, ہم ان کو بھی کور کریں گے, اور ایک دوسرے کا جو بانڈ ہوتا ہے فیملی میں ہم اس کو بھی کور کریں گے. کیوں حاجرہ؟
14: آپ کی فیملی از اے ویری سگنیفیکینٹ انسٹیٹیوشن اراؤنڈ یو. اوکے, سو جتنے بھی آپ کے ریلیشنز, سوشلائزیشن, ایموشنز, بیہیویئر, وی آر گوئنگ ٹو ٹاک اباؤٹ ایوری تھنگ ان دا بیک ڈراپ آف کلچر اینڈ ریلیجن.
13: اچھا, تو جب ہم یہ فیملی میٹرز کی بات کرتے ہیں تو آپ کا کیا خیال ہے حاجرہ, ایک فیملی کے لیے سب سے اسٹرانگ چیز کیا ہوتی ہے, ایک فیملی میں سب سے مین چیز کیا میٹر کرتی ہے؟
14: دیکھیں, ویسے تو بہت ساری ایسی چیزیں ہیں جو ایک فیملی کو بناتی ہیں, اس کو اپ لفٹ کرنے میں ہیلپ کرتی ہیں, بٹ دا موسٹ امپورٹنٹ تھنگ اباؤٹ اے فیملی از, آئی ووڈ سے, از لو اینڈ مرسی.
13: بالکل, یہ تو ہے کہ محبت اور رحم یہ ایک فیملی کی بنیاد ہوتی ہیں. اس کے ساتھ ساتھ پھر ہمارے لیے اعتبار بھی ہوتا ہے, ایک دوسرے پہ بھروسہ بھی ہوتا ہے, ایک دوسرے کو سپیس دینے کی بھی ہم بات کرتے ہیں کہ آپ ایک دوسرے کو سپیس دیں. آپ کا کیا خیال ہے, کیا یہ سپیس صرف بڑوں کو ریکوائرڈ ہوتی ہے یا بچوں کو بھی تھوڑی سی ریکوائر ہوتی ہے؟
14: دیکھیے, ہر جو بھی آپ کے فیملی کے ریلیشنس شپس ہوتے ہیں ان سب میں اسپیس, لو, مرسی, پراپر ایکسٹینٹ آف کمیونیکیشن, اٹ از آل امپورٹنٹ فار ایوری ریلیشن شپ ان یور فیملی.
13: ہاں, تو اکثر ہم کہتے ہیں نا بڑوں کو, ہم کو بھی تھا یار ہمیں تھوڑی اسپیس چاہیے, ہم بڑے اکثر کہتے ہیں کہ یار تھوڑا سا ہٹو ہمیں اسپیس چاہیے. تو میرے خیال میں بچوں کے لیے بھی ان کی اپنی اسپیس تھوڑی ریکوائرڈ ہوتی ہے, صرف ہمیں ان اس فیملی میں رہتے ہوئے ان کی اسپیس کو سمجھنا پڑتا ہے, ہمیں ان کو گائیڈنس بھی دینی پڑتی ہے. تو آپ کیا سمجھتی ہیں کہ ہمیں اس چیز کو کیسے ساتھ لے کے چلنا چاہیے کہ ہم ان کو تھوڑی اسپیس بھی دیں اور تھوڑے سے ان کو گائیڈنس بھی دیں؟
14: اوکے سو اس سینیریو میں واٹ آئی تھنک از کہ دا ہیڈ آف دا فیملی دا ہیڈ آف دا انسٹیٹیوشن پلیز اے ویری امپورٹنٹ رول کہ وہ کیسے اپنی فیملی کو لے کے چلتے ہیں, کیا رولز اینڈ ریگولیشنس ہیں فیملی کے, کیا فیملی ہاؤ از دا فیملی ان بانڈیڈ بٹوین ایوری ون, یہ سارا کچھ میٹر کرتا ہے. تو آپ جب ایک ہیڈ آف دا فیملی دے ہیو دیئر فور سائٹڈنیس دیئر ویژن, تو دے نو کہ ہر لیول پہ رشتے کو کیسے لے کے چلنا ہے, ہر لیول پہ رشتے کو کتنی رسپیکٹ, کتنی عزت, کتنا احترام, کتنا پیار دینا چاہیے. چھوٹے بچوں کے لیے جیسے آئی ایم گوئنگ ٹو کوٹ سم تھنگ سم لائک دا میننگ آف سینگ کہ اب بچوں کو سب سے زیادہ دے نیڈ لو اینڈ رسپیکٹ.
13: ہاں اس میں تو کوئی شک نہیں. جب ہم فیملی میٹرس کی بات کرتے ہیں تو ایک فیملی جو آپ کے لیے میٹر کرتی ہے, اور آپ کے اس میں فیملی میں آپ کے بچے ہیں, آپ کا گھر ہے, آپ کے ہسبینڈ ہیں, آپ وائف ہیں تو ہسبینڈ اور بچے میٹر کرتے ہیں, آپ ہسبینڈ ہیں تو وائف اور بچے میٹر کرتے ہیں. تو یہ ایک فیملی بانڈ ہوتا ہے, یہ ایک فیملی ہوتی ہے آپ کی. اور پھر ظاہری بات ہے جب فیملیز ہوتی ہیں تو اس میں ڈرامہ بھی ہوتا ہے, بڑے بڑے ڈرامے ہوتے ہیں, بچوں کے ڈرامے ہوتے ہیں, بیسکلی ہم یہی کہہ سکتے ہیں بچوں کے ڈرامے ہوتے ہیں, تو جن کو ہمیں ڈیل بھی کرنا ہوتا ہے. ان کے ٹینٹرمس بھی ہوتے ہیں, ان کی ڈیمانڈس بھی ہوتی ہیں, ان کی ایکسپیکٹیشنس بھی ہوتی ہیں, ان کی ہوپس بھی ہوتی ہیں. یہ ساری چیزیں بھی ایک فیملی کی میں کا حصہ ہیں, اس کے مختلف اسپیکٹس ہیں. کیوں
14: دیکھیں جب ہم فیملی کی بات کرتے ہیں, چاہے وہ کسی بھی ٹائپ کی فیملی ہو جو کہ ہم آگے چل کے ڈسکس کریں گے, تو آپ کی یور اسٹرینتھس اینڈ یور چیلنجز, یور ایریاز آف امپروومنٹ آر اے پارٹ. نو فیملی از پرفیکٹ, نو سین از پرفیکٹ, نو سیناریو از پرفیکٹ. وی ہیو ٹو میک دیٹ پرفیکٹ, اینڈ وی میک اٹ پرفیکٹ بائی پٹنگ ایفرٹ انٹو ڈفرینٹ اسٹرینتھس دیٹ وی ہیو. اپنی جتنی بھی ہماری ویکنیسز ہیں ان کو ہم کور کرتے ہیں اپنی اسٹرینتھ سے, تو وہ دا ریزلٹ از مور بیٹر پکچر آف ایوری تھنگ.
13: اچھا اگر ہم وہ کریں, آپ کے گھر میں بھی ماشاء اللہ آپ کی بھی ایک فیملی ہے, میری بھی ایک فیملی ہے. میری فیملی میں تو جو بچے ہیں وہ ڈرامہ بھی کرتے ہیں اور ٹینٹرمس بھی تھرو کرتے ہیں. آپ کا کیا حساب کتاب ہے؟
14: دیکھیں وہ بچے ہی کیا ہوئے جو ٹینٹرمز نہیں تھرو کریں گے یا جو تھوڑا سا ضد نہیں کریں گے. تو وین یو گرو اپ یو ڈونٹ ڈو آل دیز تھنگس, آپ صرف بچے سے ہی ایکسپیکٹ کرتے ہیں. تو آبویسلی ان دا کمنگ ایپیسوڈز وی آر گوئنگ ٹو ٹچ آل دیز تھنگس, ہاؤ ٹو ڈیل ود یور children, how to deal with their emotions, how to deal with your teenage children tantrums, and then how to deal with your children during their examination.
13: یہ تو ہے, ادھر بچوں کے ایگزام شروع ہوتے ہیں, ادھر پورے گھر کے ایگزام شروع ہو جاتے ہیں, ان کے ساتھ ساتھ ماؤں کے بھی ایگزام شروع ہو جاتے ہیں. آپ کے گھر میں بھی ہوتا ہے بچوں کے ایگزامز ہوں گے, آپ بھی باؤنڈ, یہی ہوتا ہے.
14: بالکل, we have to have ourselves on toes. کہ آر دے فلی پریپیئرڈ فار دا ایگزامز, ہیو دے لرنڈ ایوری تھنگ, آر دے ہیونگ دیئر فل یو نو اسٹیشنری اینڈ ایوری تھنگ ود دیم سو دیٹ دے آر ناٹ آؤٹ آف اینی تھنگ ڈیورنگ دا ایگزامینیشن. تو وی ہیو ٹو کیپ این آئی آن دیٹ ایز ویل. اور آپ کو میں یہ بتاتی چلوں کہ وی ہیو اے لاٹ آف exciting topics coming up in the future programs, jisme we will be talking about communication, roles and responsibilities, marriage, the core of many families as we say, parenting in modern times, and then we have mental health and trauma, grief and loss, divorce, addiction, siblings, different relationships, faith, culture, and raising children. So keep in touch for all these exciting episodes coming up in our Family Matters show.
13: बिल्कुल, हम बहुत सारी चीज़ों को डिस्कस करेंगे क्योंकि देखें बहुत सारी चीज़ें लाइफ में मैटर करती हैं। आपकी ज़िंदगी के बहुत सारे एस्पेक्ट्स होते हैं जिनको आप टच करते हैं, कभी हम उनको सिर्फ छू कर गुजर जाते हैं, टच करके गुजर जाते हैं, और कभी कभी हमें उन सारे सिनेरियोस पे, उन सारे एस्पेक्ट्स पे सोचना पड़ता है, बात करनी पड़ती है, इंफॉर्मेशन लेनी पड़ती है, एडवाइस लेनी पड़ती है। तो हम आहिस्ता आहिस्ता इन सारी चीज़ों को टच भी करेंगे, इन सारी चीज़ों पर बात भी करेंगे और इन सारी चीज़ों को आगे लेकर भी चलेंगे। हमारे साथ इंशाल्लाह गेस्ट भी आएंगे, मुख्तलिफ फैमिलीज भी आएंगी। हम कोशिश करेंगे आप लोगों की अगर कोई सजेशन है, कोई पॉइंट है जो आप लोग रेज करना चाहें, कोई ऐसा डिस्कशन है जो आप चाहते हैं कि हम करें, तो आप हमें उसके मुतालिक भी सजेशंस दे सकते हैं। तो होता ये है कि हम एक छोटी सी कोशिश करते हैं, बाकी पार्टिसिपेट उसमें आप लोग करते हैं। हम आपको अपनी फैमिली कंसिडर करते हुए, जो कुछ डेफिनेटली हमारी भी फैमिली है, इनकी भी फैमिली है, हम उस फैमिली के जो हमारे हैं इश्यूज हैं या जो हमारे लिए चीज़ें मैटर करती हैं, हम उनको यहाँ डिस्कस करते हैं। तो हमारे साथ साथ आप लोग भी इसमें शामिल हो सकते हैं। और बाज़ औक़ात होता ये है कि जब आप लोग कुछ सुन रहे होते हैं, किसी चीज़ पर डिस्कशन कर रहे होते हैं, किसी चीज़ को एक से नॉलेज ले ले होते हैं, तो आपको बहुत दफ़ा फील होता है कि यार ये चीज़ तो हमारी फैमिली का भी एक हिस्सा है, हमारे उसमें भी एक प्रॉब्लम है। तो कभी कभी बात करने से, सुनने से, मशवरा करने से वो चीज़ बेहतर तक में हल हो जाती है या आपको एक आइडिया मिल जाता है। आप बिल्कुल
14: जी, आप बिल्कुल आप सही पॉइंट पे बात कर रही हैं। पहले तो मैं आपकी वो वाली बात कैरी फॉरवर्ड करूंगी जिसमें आपने कहा कि वी आर गोइंग टू इनवाइट एक्सपर्ट्स इन आवर प्रोग्राम, जो कि डिफरेंट फील्ड से रिलेट करेंगे, कोई डॉक्टर्स या कोई साइकेट्रिस्ट, रिलीजियस स्कॉलर्स, अकॉर्डिंग टू द टॉपिक। क्योंकि चलते चलते आई एम गोइंग टू गिव अ डिस्क्लेमर एज वेल दैट वी आर नॉट एनी एक्सपर्ट्स, ओके? सो वी विल बी इनवाइटिंग एक्सपर्ट्स टू आवर शो टू गिव यू एक्सपर्ट ओपिनियन, ताकि आप अपने मामलात को सही तरीके से डील कर पाएँ। और जहाँ तक आपने बात की कि समटाइम्स डिस्कशन से आपके प्रॉब्लम्स जो हैं वो सॉल्व हो सकते हैं, तो दैट इज़ रियली ट्रू। क्योंकि वेन यू सी समवन डिस्कसिंग एंड दे kind of come to a point जो आपको relatable लगता है,
13: related बिल्कुल इसी तरह होता है। जब आप हम बात कर रहे होते हैं तो बहुत हम दोनों चूंकि फ्रेंड्स भी हैं, तो बहुत दफ़ा ऐसा होता है कि जब हम बातचीत कर रहे होते हैं तो हम कहते हैं अच्छा हाँ यार ये तो है, अच्छा चलो ये तो इस तरह भी हो सकता है।
14: Exactly.
13: So you get the point.
14: बिल्कुल
13: ठीक है, you get an idea.
14: तो जब आपको when you find that certain thing relatable, you already start feeling inclusive. तो आपको वो चीज़ के साथ कनेक्शन अपना ऑलरेडी बनता हुआ महसूस होता है कि ओके सो दिस बिलोंग्स टू मी एज़ वेल, दिस रिलेट्स टू मी एज़ वेल, ओके दिस हैपन्ड विद मी एज़ वेल, सो इट इज़ हैपनिंग विद समबडी एल्स ऑल्सो, सो दिस इज़ अ रियल लाइफ सिनेरियो, सो इट कैन हैपन विद एनीवन। तो दैट इज़ व्हेन यू स्टार्ट यू नो थिंकिंग कि जो आपके साथ हो रहा है, इफ़ यू आर डिप्रेस्ड, इफ़ यू आर डिसअपॉइंटेड इन समथिंग, और इफ़ यू आर लुकिंग फॉरवर्ड टू समथिंग, तो दीज आर द इमोशंस दैट हैपन विद एवरीवन।
13: हाँ, इसमें कोई शक नहीं, छोटी बातें होती हैं, बड़ी बातें। अब बाज़ औक़ात मैं अपनी बात करूँ तो सुबह सुबह उठते हैं तो वो घर को देख के, इतनी सारी जिम्मेदारियों को देख के हम लोग भी थोड़े से वो हो जाते हैं, थोड़े कंफ्यूज हो जाते हैं, सो स्ट्रेस्ड आउट हो जाते हैं, थोड़े से क्या कहते हैं अनॉयड हो जाते हैं, बाज़ों का छोटी छोटी बातों पे गुस्सा चढ़ता है। लेकिन होता यही है कि जब आप किसी से बात कर रहे होते हैं तो आप का वो एक स्ट्रेस पीरियड जो होता है, वो जो होती है वो थोड़ा सा निकल जाती है। वो हम लोग भी ये चाहते हैं कि जब हम लोग बातें करें, हम फैमिली के उस पर कोई भी डिस्कशन करें, तो हम इसमें ऐसे पॉइंट्स ज़रूर रेस करें जो कि हमारी डे टू डे लाइफ को प्रेजेंट करते हैं या हमें डे टू डे लाइफ में हो जाते हैं। चूँकि फैमिली है ना, तो इसमें हर तरह के इश्यूज़ आते हैं। कभी कभी आपके ऊपर बड़े अच्छे दिन भी आ रहे होते हैं, कभी यू वेक अप विद अ हैवी हार्ट एंड हैवी यू नो मेंटल स्टेट, तो یہ بھی ہماری ایک لائف کا ایک پارٹ کا ایک فیملی کا ایک حصہ ہے. تو میرے خیال میں ایسی صورت میں جو آپ کی باقی فیملی ہوتی ہے نا وہ آپ کو سپورٹ سسٹم دیتی ہے. کیا کہتی ہیں؟
14: دس از ویئر یو آر گوئنگ ٹو پلے یور پارٹ ایز لسنرز. ہمارے پاس وی ہیو اے لاٹ آف ٹاپکس ٹو ڈسکس, لیکن آپ بھی ہمیں بتائیں گے کہ آپ کسی بھی ٹاپک سے ریلیٹڈ اپنا کوئی فیڈ بیک ڈراپ کرنا چاہتے ہیں, کوئی کوشچن ریز کرنا چاہتے ہیں, کوئی ایشو ریز کرنا چاہتے ہیں. اینڈ ایف یو وانٹ ٹو بی انانیمس وی آر گوئنگ ٹو کیپ یو انانیمس, دیٹ از فار شیور ان شاء اللہ ان دا کمنگ ایپیسوڈس. فار ٹو پارٹیسپیٹ آر نمبر آئی ایم گوئنگ ٹو ریپیٹ اٹ اگین, 0777948182 از دا نمبر دیٹ یو آر گوئنگ ٹو used to communicate with us through WhatsApp or direct call. So feel free to drop your thoughts on our first episode.
13: انشاءاللہ. اور دوسری بات یہ کہ آپ جس زبان میں مرضی ہے کوشچن کریں, کیونکہ ہم نے کہا نا یہ ہر زبان کے لوگوں کے لیے, ہر طرح کے لوگوں کے لیے ہے, ہر لائف اسپیکٹس سے تعلق رکھنے والے لوگوں کے لیے. تو آپ لوگ اس میں بالکل بات چیت کر سکتے ہیں اپنی زبان میں, اپنی لینگویج میں, ہم سمجھ لیں گے. کیونکہ
14: Love doesn't have a language.
13: Exactly. ہر طرح کی ہم کر سکتے ہیں, کیونکہ ہم پشتو بھی بول لیتے ہیں, پنجابی بھی بول لیتے ہیں, اردو بھی بول لیتے ہیں, انگلش بھی بول لیتے ہیں, ہندی بھی بول لیتے ہیں, اور بعض اوقات تھوڑی بہت فارسی کی بھی ٹانگیں توڑ ہی لیتے ہیں ہم لوگ. تو اس لیے اب جس میں مرضی ہے بات چیت کریں, تو کرنا چاہیں تو ہم لوگ وی آر ریڈی ٹو لسن. اچھا, اب جب ہم فیملی میٹرز کی بات کرتے ہیں, جب ہم فیملی کے ایشوز کی بات کرتے ہیں, تو اس میں ظاہری بات ہے بہت سارے اسپیکٹس آتے ہیں. پھر اس میں فیملی ٹائپس بھی آتی ہیں, ٹھیک ہے؟ ایک تو بالکل ایک تو ہماری نارمل سی فیملی ہوتی ہے, میاں بیوی بچے, ٹھیک ہے؟
14: ایگزیکٹلی, دی ریگولر, دی
13: جرنل.
14: ایگزیکٹلی, when you think about a family, that comes straight away to your mind, like it's a husband and wife and children,
13: and there are lots of dramas and there are lots of events going on, aur ghar mein ek theater chal raha hota hai. We also this is a basic family type that we always have, and we are here with the same basic type of the family.
14: Exactly.
13: Acha, phir dusri matlab ye to ho gayi na nuclear family, aur kaun kaun si hoti hain?
14: اچھا, اس میں پھر ہمارے پاس ایکسٹینڈیڈ فیملیز ہیں جو دیٹ آر مور پاپولر ان آر ساؤتھ ایشیا کلچر, انڈیا, پاکستان, بنگلہ دیش, اس میں آپ کی ایکسٹینڈیڈ فیملیز ہوتی ہیں, ویئر یور گرینڈ پیرنٹس, یور ان لاز, یور انکلز اینڈ آنٹس اینڈ دیئر چلڈرن, دے آر لیونگ انڈر دا سیم روف. Okay, so they may share the kitchen, they may share a common living lounge or something like that, but they are under the same roof, under the supervision of their grand.
13: Ha, to phir woh hota na choti family ka chota drama, badi family ka bada drama.
14: But there is one more thing related to it. There are so many aspects, but the most important thing that we come across with these extended families is the support that everyone gets when they are in trouble, when they need someone, or especially jab the kids are living with their grandparents. To usme sabse badi aur jo pyari baat hoti hai, that is ke wo apne grandparents se they start learning respect, love, کیئر, ایمپتھی, یہ والے جو جتنے بھی ایموشنز اور مورلز ہیں وہ اپنے گرینڈ پیرنٹس سے سیکھتے ہیں اور ان کو پھر ساتھ لے کے چلتے ہیں, بیکاز یور ہاؤس اور یور فیملی از دا فرسٹ اسکول دیٹ یو آر انرولڈ ٹو.
13: اور یہ بات بھی ہے کہ جس گھر میں آپ کے بزرگ ہوتے ہیں, نانا نانی, دادا دادی, وہ بچوں سے, اپنے بچوں سے بڑھ کر محبت کرتے ہیں. کہتے ہیں کہ اصل سے سود پیارا ہوتا ہے. ہمیں تو ہماری امائیں شاید ڈانٹ دیتی ہیں, منع کر دیتی ہیں, لیکن جب ہمارے بچے آتے ہیں تو وہی نانیاں دادیاں جو ہیں ہم سے دو قدم آگے ہو کر اپنے بچوں کو, پوتے پوتیوں کو, نواسے نواسیوں کو پیار کرتی ہیں, اور پھر ان کے ساتھ وہ ٹائم شیئر کرتی ہیں, وہ ٹائم جو ہم شاید اپنے بچوں کو اتنی ایزیلی نہیں دے سکتے زندگی کی مصروفیات میں سے بزی ہوتے ہیں.
14: شاہ, آئی آلویز لیوڈ ان اے نیوکلیئر فیملی اور دیر ور ٹائمز وین آئی نیڈیڈ سم ایلڈر پرسن ٹو بی وتھ می, ٹو یو نو بی وتھ مائی چلڈرن, ٹو گیو دیم سم ایکسٹرا لو, ایکسٹرا کیئر وین دے نیڈیڈ دیم. یہ چیز وین دا چلڈرن آر لیونگ ود دیئر گرینڈ پیرنٹس, جو بچے ایکسٹرا لو اور ایمپتھی کا اسپیکٹ سیکھتے ہیں نا, وہ آپ شاید ان کو ڈائریکٹلی اتنا اچھے سے نہیں سکھا سکتے. اور آبویسلی گرینڈ پیرنٹس کے پاس زندگی کا زیادہ تجربہ ہوتا ہے, دے ہیو مور ایکسپیرئنس دین یو ہیو, سو دے ٹرائی ٹو شیئر اٹ ود دیئر گرینڈ چلڈرن, دے ٹرائی دیئر گرینڈ چلڈرن ٹو لرن فرام دا ویری اسٹارٹ.